0: एउटा सानो डिजाइनमा सिक्री, औठी अनि आमाको लागि पुरानो डिजाइनमा मालबाडी, दिदीको लागि मङ्गलसूत्र पनि बनाउनु छ। लौ म त लागे है दयाल सुनचाँदी उद्योगतिर। हाम्रा सेवाहरू अर्डर अनुसार नयाँ तथा पुराना डिजाइनका सुनचाँदीका गरगहना बनाइन्छ।
1: पुरानोसँग नयाँ सट्टापट्टा गरिन्छ।
0: बिना रसायन गहना बनाइन्छ।
1: बनाइराखेकै रेडिमेड गरगहना पनि पाइन्छ।
0: प्रोप्राइटर भेषबहादुर दयाल, बेलकुमारी दयाल। मोबाइल नम्बर 9842939036 9842939036 र 9842808584। दयाल सुनचाँदी उद्योग, सिद्धिचरण नगरपालिका 12 हुलाक टोल ओखलढुङ्गा।
2: समुदायको हितका लागि आफ्नो एफएम 104.5 मेगाहर्ज।
3: आफ्नो एफएम टाइम चेक।
0: अहिले बिहानको 11 बज्यो।
3: टाइम चेकका साथमा ओम दयाल सुनचाँदी उद्योग तथा भाडा पसल सिद्धिचरण नगरपालिका 11 बाल मन्दिरमाथि ओखलढुङ्गा।

नमस्कार. ओखलढुङ्गा र डडेलधुरामा सञ्चालित आफ्नो एफएम 104.8 मेगाहर्ज इन्टरनेट अनलाइन www.afnofm.org मार्फत प्रसारित बिहान 11 बजेको न्यूज अपडेटमा स्वागत छ. म मेनुकास प्रष्ट. सोलुखुमुको महाकुलुङ गाउँपालिका 2 बोदेलमा हुङ्गा खोला पहिरोका कारण थुनिएको जिल्ला प्राधिकारीले ओखलढुङ्गाले जानकारी दिएको छ. खोला थुनेपछि करिब 100 मिटर लम्बाई र 15 देखि 20 मिटर उचाइको ताल बनेको बताइएको छ. खोला र बनेको ताल फुटेमा तल्लो तटीय क्षेत्रमा 81 बाढ़ी आउन सक्ने जोखिमलाई मध्यनजर गर्दै खोला आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ. सम्भावित जोखिमलाई मध्यनजर ध्यानमा राख्दै सम्बन्धित क्षेत्रमा प्रहरी परिचालन गरिएको र स्थानीय तहसँग समन्वयन गरी तथा जोखिमयुक्त बस्तीका नागरिकलाई आवश्यक सूचना प्रवाह गरिएर माइकिङ गरिरहेको प्रहरीले जनाएको छ. हुङ्गा खोला महाकुलुङ गाउँपालिका 2 बोदेल हुँदै सोताङ गाउँपालिका र थुलुङ दुधकुसी गाउँपालिकाका क्षेत्रबाट बगेर खोलुङ्गाको दुधकुसी नदीमा मिसिन्छ. त्यसैले खोलाको आसपास तथा तल्लो तटीय क्षेत्रमा रहेका नागरिकलाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ. खोला किनारामा नजान, रातको समयमा विशेष सतर्क रहन र पानीको बहाव बढ्ने देखिएकाले तत्काल सुरक्षित स्थानतर्फ जान खोलुङ्गा प्रहरीले आग्रह गरेको छ. ओखलढुङ्गामा विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ. जिल्ला प्राधिकारीले ओखलढुङ्गाको आयोजनामा जिल्लाको विभिन्न समुदाय स्तरमा आत्महत्या रोकथाम तथा न्यूनीकरण सम्बन्धी कार्यक्रम सञ्चालन गरिएको हो. कार्यक्रममा आत्महत्या रोकथामका लागि न्यूनीकरण उपाय, मानसिक स्वास्थ्य को महत्व तथा आत्महत्याको जोखिममा रहेका व्यक्तिको समयमा पहिचान गरी आवश्यक सहयोग र परामर्श उपलब्ध गराउने लगायतका विषयमा सचेतना प्रदान गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी शेखर कुमार शाहले बताउनु भएको छ. आत्महत्या रोकथाम सम्बन्धी सचेतनामूलक कार्यक्रमहरू नियमित रूपमा भइरहे पनि आत्महत्या दर पनि वृद्धि भएको पाइएको छ. प्रहरीको तथ्याङ्क अनुसार आर्थिक वर्ष 81/81 41 जना, 81/82 घटेर 26 झरेपछि पनि आर्थिक वर्ष 2082/83 बढेर 50 आत्महत्याका घटना भएका छन्. पछिल्लो 3 वर्षको अवधिमा सबैभन्दा बढी झुण्डी आत्महत्या 108 जनाले गरेका छन् भने 20 प्रयोग गरेर 8 जना र 1 जनाले पानीमा डुबेर आत्महत्या गरेका छन्। आत्महत्याको न्यूनीकरणका कारण पारिवारिक कलह, आत्महत्याका मुख्य कारण पारिवारिक कलह, आर्थिक समस्या, प्रेम तथा सम्बन्धमा आएको दरार, सामाजिक दबाव, एक्लोपन तथा मानसिक स्वास्थ्य सम्बन्धी समस्या र समयमा सहयोग तथा परामर्श नपाउनुले गम्भीर व्यक्ति आत्महत्यातर्फ धकिलिने गरेको बताइएको छ. बौद्धिक सनातन धर्मावलम्बीले आज कुशी औंसी पर्व मनाउँदैछन्। हरेक वर्ष भदौ कृष्ण औंसीका दिन मनाइने यस वर्षमा वर्षभर देव कार्य र पितृ कार्यमा प्रयोग गरिने पवित्र कुश घर घरमा भित्राउने गरिन्छ. धार्मिक मान्यता अनुसार यसरी विधिपूर्वक घरमा राखिएको कुशले परिवार

0: को कल्याण हुने विश्वास गरिएको छ। आजका दिन उसले उखेलिएको कुश घर वर्षभरि देव कार्य र पितृ कार्यमा प्रयोग गर्न सकिने तथा अन्य दिन उखेलिएको कुश त्यही दिन मात्रै प्रयोग गर्नुपर्ने शास्त्रीय मान्यता रहेको छ। कुशी औँसीलाई विवाहको मुख हेर्ने दिन पनि पितृ सम्मान दिवसका रूपमा पनि मनाइन्छ। यस दिन छोराछोरीले जीवित बुबालाई आफूलाई मनपर्ने मिठाई तथा भोजन खुवाएर आदर सम्मान प्रकट गर्छ र बुबाको आशीर्वाद लिने चलन छ। बुबा दिवंगत भएकाहरूले भने विभिन्न तीर्थस्थलमा पुगेर बुबाको नाममा तर्पण पिण्डदान तथा श्रद्धा गर्ने र सिद्धादान गर्ने गरिन्छ। यसैबीच मधेसको प्राचीन मिथिला क्षेत्रमा आज कुश अमावस्या पर्व मनाइँदैछ। भदौ औँसीका दिन मनाइने यस पर्वमा मैथिली समुदायले बौद्धिक तन्त्रोच्चारण सहित धार्मिक विधिबाट कुश समग्र संग्रह गरी घरमा राख्ने परम्परा राखेको छ। राष्ट्रिय विभूति युवा कवि मोतीराम भट्टको 163 जन्म जयन्ती आज देशभर विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ। विक्रम सम्वत 1923 भदौ कृष्ण कुशे औँसीका दिन जन्मेर विक्रम सम्वत 1953 भदौ कृष्ण कुशी औँसीकै दिन 30 वर्षको उमेरमा निधन हुनुभएका मोतीराम भट्टले नेपाली साहित्यको श्री वृद्धिका लागि महत्वपूर्ण योगदान पुर्याउनु भएको थियो। यो कवि भट्टले आदिकवि भानुभक्तको जीवनी पहिलो पटक प्रकाशमा ल्याउनका साथै नेपालमा छापाखाना समेत भित्राउनु भएको थियो। यही छापाखाना मार्फत नेपालमा पत्रकारिताको सुरुवात भएको मानिन्छ। यही भदौ 23 गते मोस्ताङको लोमान्थाङ केन्द्रबिन्दु भएर गएको भूकम्पको पराकम्पले नेपाल चीन उत्तर कोरला नाकासँग जोडिएको लोमान्थाङ गाउँपालिकाका विभिन्न ठाउँमा 30 भन्दा बढी घर पूर्ण रूपमा क्षति भएका छन्। लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी नर्बु गुरूङका अनुसार लोमान्थाङ गाउँपालिका अन्तर्गत लोमान्थाङ 5 बाहेक अन्य ओडामा भूकम्पले धेरै घरमा क्षति पुगेको छ। अध्यक्ष गुरूङ र उपाध्यक्ष छेमिङ विष्ट सहितका जनप्रतिनिधि तथा गाउँपालिका कर्मचारी इलाका प्रहरीकारीले छोसेर प्रहरी चौकी सशस्त्र प्रहरी बोर्ड आउटपोस्ट बीओपी र लोमाङथाङका प्रतिनिधिहरूले सो क्षेत्रमा गएको भूकम्पको क्षति विवरण संकलन गर्न थालेका हुन्। जलवायु परिवर्तनका प्रतिकूल प्रभावका कारण भोडीकोशी नदीमा आएको बाढीबाट भएको क्षतिपछि नेपालले मागेको तत्कालीन वित्तीय सहायता उपलब्ध गराउने बारे फन्ड फर रेस्पोन्डिङ टु लर्ड्स एन्ड डायमेट्स एफआरएलडी बोर्डले सकारात्मक प्रतिक्रिया जनाएको छ। अर्थमन्त्री स्वर्णिम वाग्ले र कृषि वन तथा वातावरण मन्त्री गीता चौधरीले 11 दिन अघि पठाएको पत्रको जवाब दिँदै एफआरएलडी बोर्डका सह अध्यक्ष क्यामिला मिनभा ताभारेज र जर्ज बोरस्टिङले सम्भावित सहयोगका उपाय खोज्न तयार रहेको बताएका हुन्। भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटको बिदुर र बेलकोट गढी नगरपालिका जोड्ने देवघाटको नदी खोलाको पुल बगाएपछि नेपाली सेनाले 5 दिनमा नयाँ पुल बनाएको छ। भदौ 20 गतेदेखि सुरु गरिएको पुलमा हिजो बेलुकादेखि सबै प्रकारका गाडी सञ्चालन सुरु थालेको छ। नेपाली सेनाको 14 नम्बर वाहिनी अन्तर्गतको ब्रिजिङ युनिटले 72 घण्टा भन्दा कम कार्य अवधिमा पुल तयार पारेको जनाएको छ। पुलको भारवान क्षमता 60 टन रहेको छ। पुल सञ्चालनमा आएपछि विदुर बेलकोट गढी हुँदै धादिङ र रसुवागढीसँगको सडक सम्पर्क पुनः जोडिएको छ। पुल नहुँदा घोबाउरो बाटोबाट यात्रा गर्नुपर्ने स्थानीयलाई अहिले आवतजावत सहज भएको छ। रसुवाको बटिकोशी नदीमा यही भदौ 10 गति आएको हो भीषण बाढीका कारण पाँच जिल्लाका 15 पालिकामा ठूलो संख्यामा घरधुरी तथा जनसंख्या प्रभावित भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढी प्रभावित क्षेत्रमा रसुवा, नुवाकोट, धादिङ, गोर्खा र चितवनका 15 पालिका रहेका छन्। बाढीबाट 16,110, घरधुरीका 64,335 जना प्रभावित भएका छन्। प्रत्यक्ष रूपमा बाढीबाट 7,570 घरधुरी प्रभावित भएका छन्। प्रभावित जनसंख्या मध्ये 16,769 पुरुष र 16,192 महिला रहेका छन्। रसुवामा चार पालिकाका 16 ओडा बाढीबाट प्रभावित भएका छन्। गोसाईकुण्डा गाउँपालिका नम्बर 1, 2, 3, 5, र 6 प्रभावित भएका छन्। बाढीका कारण 1,303 घर तथा भवनमा क्षति पुगेको छ। त्यही क्षेत्रमा रहेका 1,444 घरधुरीका 5,743 जना प्रभावित भएका छन्। कालिका गाउँपालिका नम्बर 1 प्रभावित भएको छ। त्यहाँ 114 भवनमा क्षति पुगेको छ भने 119 घरधुरीका 491 जना प्रभावित भएका छन्। त्यस्तै आमा छोङदो गाउँपालिका नम्बर 1, 2, 4, र 5 प्रभावित भएका छन्। यहाँ 76 भवन क्षति पुगेको जनाएको छ। 177 घरधुरीमा रहेको 313 जना प्रभावित भएका छन्। उत्तर गया गाउँपालिका नम्बर 1 देखि 5 सम्म प्रभावित भएका छन्। यहाँ 665 भवनमा क्षति पुगेको छ। 696 घरधुरीका 2,719 जना प्रभावित भएका छन्। चितवनको भरतपुर महानगरपालिका 9 पूर्व पश्चिम राजमार्गमा कारमा आग लागि हुँदा चालकको ज्यान गएको छ। आज बिहान BP01030655579 नम्बरको कारमा अचानक आग लागि भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। आगलागीमा परि कारभित्र रहेका चालकको घटनास्थलमै मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आगलागीबाट चालकको शरीर पूर्ण रूपमा जलेका कारण तत्काल पहिचान खुल्न सकेको छैन। आग लागेपछि दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएको छ। आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर सामान्यतया बदली रहनेछ। हिमाली केही ठाउँमा मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा कर्णाली र सुदूरपश्चिम का पहाड़ी केही ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको छ। यस्तै मध्य प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका केही ठाउँ र सुदूरपश्चिम प्रदेशको तराईका केही ठाउँमा मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। अब विदेशको खबर। भारतले 18 ब्रिक्स शिखर सम्मेलनमा जलवायु परिवर्तन विरूद्धको सहकारीलाई प्राथमिकतामा राख्ने भएको छ। भोलिदेखि भारतको नयाँ दिल्लीमा शुरू हुने ब्रिक्स शिखर सम्मेलनमा भारतको विकास उन्मुख देशका प्राथमिकतासँग जलवायु कार्यलाई जोड्दै ग्लोबल साउथको आवाजलाई बलियो बनाउने तयारी गरिएको छ। ब्रिक्सको अध्यक्ष राष्ट्रको रूपमा भारतले किफायती ऊर्जा, जलवायु अनुकूल, महत्वपूर्ण खनिज प्रविधि र जलवायु वित्तलाई प्राथमिकतामा राखेको भारतीय संचार माध्यमले जनाएका छन्। अन्तमा खेल समाचार। पहिलो संस्करणको नेपाल भलिबल लिग एनबीएल को फाइनल प्रवेशका लागि आज काठमाडौँ रेड्स र कर्णाली शिवराजले खेल्दैछन्। त्रिपुरेश्वरको राष्ट्रिय खेलकुद परिषदको कवर हलमा खेल बेलुकी 6 बजे हुनेछ। एनबीएलमा काठमाडौँ र कर्णाली दुवै जित्ने दाउमा छन्। लिग चरणमा 5-5 खेल खेलेका दुवै टोलीले 4 खेलमा जित र 1 खेलमा हार बेहोरेका छन्। लिग चरणमा काठमाडौँले कर्णालीलाई 3-2 सेटले पराजित गरेको हो। काठमाडौँ त्यही नतिजालाई निरन्तरता दिँदै फाइनलमा पुग्ने लक्ष्य छ भने कर्णाली लिग चरणको हारको बदला लिँदै उपाधि यात्रालाई बलियो बनाउने योजनामा रहेको छ। आजको खेल जित्ने उपाधिका लागि भोलि अन्नपूर्ण स्पाइकर किङसँग प्रतिस्पर्धा गर्नेछ। अङ्क तालिकाको शीर्ष स्थानमा रहेको अन्नपूर्ण हिजो नै फाइनलमा पुगिसकेको छ। नेपालमा पुरुष भलिबलको फ्रेन्चाइज लिग पहिलो पटक आयोजना गरिएको हो। हवस्त आफ्नो एफएम 104.5 MHz इन्टरनेट अनलाइन www.afm.org मार्फत प्रसारित बिहान 11 बजेको न्युज अपडेट अहिलेलाई सकियो. म मेनुका स्पष्ट बिदा हुन्छु. नमस्कार.
1: समुदायको हितका लागि आफ्नो एफएम 104.5 आफ्नो घर.
2: वर्षायाम सुरु भएसँगै पानीका मुहानहरू दूषित हुने जोखिम बढ्छ. दूषित पानीले झाडा पोखला, हैजा, टाइफाइड लगायतका रोग निम्त्याउन सक्छ.
3: त्यसैले पिउने पानीलाई कम्तीमा 3 मिनट उमालेर फिल्टर गरेर वा क्लोरिन प्रयोग गरी शुद्ध बनाएर मात्र प्रयोग गरौ.
4: पानीको मुहान वरपर फोहोर नगर्ने, पशु चौपाया प्रवेश गर्न नदिने र नियमित सरसफाई गर्ने पानी बसालौ.
3: स्वच्छ मुहान, शुद्ध पानी र स्वस्थ परिवारका लागि सबैको सहभागिता आवश्यक छ.
2: खानेपानी तथा सरसफाई डिभिजन कार्यालय ओखलढुङ्गा.
5: तपाईँलाई घरको लागि एल्मुनियमको झ्याल ढोका चाहिएको छ भने सम्पर्क गर्नुहोस् होम्स एल्मुनियम एन्ड डेकोरलाई.
6: आउनुहोस्, यहाँ घरका लागि चाहिने एल्मुनियम ढोका, झ्याल, पल सिलिङ, कार्पेट, पर्दा, सिसा साथै एल्मुनियम सम्बन्धी सम्पूर्ण काम गरिन्छ. प्रोप्राइटर चुरालाल श्रेष्ठ.
5: सम्पर्क नम्बर 98625157 र 0337520396.
6: होम्स एल्मुनियम एन्ड डेकोर, सिद्धिचरण नगरपालिका 11 मिलन चौक, ओखलढुङ्गा.
7: आयो आयो आयो, तिजको विशेष अफर आयो.
8: हिन्दू नेपाली नारीहरूको पर्व हरितालिका तीज 2083 को शुभ अवसरमा हेमदयाल सुनचादी गहना पसलमा सुन तथा चाँदीका गहना खरिद गर्दा विशेष छुटको व्यवस्था गरिएको छ.
9: यस विशेष अवसरमा आफूलाई मनपर्ने आकर्षक डिजाइनका गरगहना खरिद गर्नुहोस् र विशेष छुटको भरपूर फाइदा उठाउनुहोस्.
8: हेमदयाल सुनचाँदी गहना पसल, सिद्धिचरण नगरपालिका 11, भीमसेन मन्दिर सेउ, रमाइलो डाँडा, ओखलढुङ्गा.
9: सम्पर्क नम्बर 9842809406 र 9861772745.
8: साथै सम्पूर्ण हिन्दू नेपाली आमा दिदी बहिनीहरूमा हरितालिका तीज 2083 को हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ.

0: माया, तिम्रो बगैँचा त कस्तो राम्रो भएछ। कसरी यति सुन्दर बनायो है? मेरो पनि कार्यालय सँगै आफ्नै घर पनि निर्माण सम्पन्न हुन लाग्यो। यस्तै सुन्दर बगैँचाले सजाउने अनि मेरो पुर्ख्यौली बाजु जमिनमा फलफुलको बिरुवा रोप्ने सोच्दैछु। कहाँ पाइन्छ होला यो सबै सुविधा?
1: ल, तिमीलाई थाहा छैन, यो सबै काम त ओखलढुङ्गाकै पहिलो इन्दिरा नर्सरी तथा कृषि फर्मले गरिदिइहाल्छ नि। त्यहाँ सजावटका लागि फुलहरू, मनी प्लान्ट, धुपी, कटहर, लिची, हरोबरो लगायतका सबै किसिमका बिरुवाहरू सुपथ मूल्यमा पाइन्छ।
0: ए लौ, कस्तो राम्रो सेवा दिने रहेछ। कसरी काठमाडौँबाट फुलहरू ल्याउने होला भनेर चिन्तित थिए। ल, मलाई सम्पर्क नम्बर देऊ त, म नि बुझिहाल्न पर्यो।
1: 9846633325 र 9899596026 सिधै इन्दिरा खतिवडालाई सम्पर्क गर्न सकिन्छ।
0: इन्दिरा नर्सरी तथा कृषि फार्म, सिद्धिचरण नगरपालिका 4 रुम्जटार र सिद्धिचरण नगरपालिका 11 रमाइलो डाँडा ओखलढुङ्गा।
2: जिल्ला, तिमीले त कस्तो राम्रो राम्रो डिजाइनको गहना फेरिरहेको हौ। होइन, कुन पसलबाट किन्छौ?
3: दयाल सुनसादी उद्योगबाट ल्याउँछु नि। त्यहाँ त जस्तो सुकै डिजाइनमा पनि गरगहना किनबेच गरिन्छ नि।
2: ए हो र, त्यसो त म पनि अब दयाल सुनसादी उद्योगमै जान्छु। एउटा सानो डिजाइनमा सिक्री, औठी अनि आमाको लागि पुरानो डिजाइनमा मालबाडी, दिदीको लागि मङ्गलसूत्र पनि बनाउनु छ। लौ, म त लागे है दयाल सुनसादी उद्योगतिर।
4: हाम्रा सेवाहरू, अर्डर अनुसार नयाँ तथा पुराना डिजाइनका सुनचाँदीका गरगहना बनाइन्छ।
5: पुरानोसँग नयाँ सट्टापट्टा गरिन्छ।
4: बिना रसायन गहना बनाइन्छ।
5: बनाइराखेकै रेडिमेड गरगहना पनि पाइन्छ।
4: प्रोप्राइटर भेष बहादुर दयाल, बेलकुमारी दयाल। मोबाइल नम्बर 9842939306 9842939306 र 9842808584। दयाल सुनचाँदी उद्योग, सिद्धिचरण नगरपालिका 12 हुलाकटोल ओखलढुङ्गा।
6: भूकम्प जहिले र जति बेला पनि आउन सक्छ,
7: त्यसैले भूकम्पको समयमा लिएर हिँड्ने झटपट झोला तयारी अवस्थामा राख्नु पर्छ। झोलामा टर्च लाइट, रेडियो, एक दिनका लागि पुग्ने चिउरा तथा तयारी सुक्खा खाना, खाने पानीको बोतल, जरुरी औषधिहरू र आफ्नो कागजातको फोटोकपीहरू राख्न सकिन्छ।
6: भूकम्प गएपछिको समयमा टेलिफोन सञ्जाल व्यस्त रहने भएकोले सकभर मोबाइलबाट टेक्स्ट सन्देशहरू आदान प्रदान गर्नु पर्दछ।
7: चर्किएका तथा भत्किएका घर एवं अन्य संरचना भित्र नबस्ने, किनभने भूकम्पका पराकम्पले यस्ता संरचनाहरू भत्काएर जनधनको थप क्षति हुन सक्छ।
6: भूकम्पको समयमा खस्ने वस्तुहरू फर्निचर, फोटो फ्रेम, सजावटका वस्तु, पुस्तक र्याक, ग्यास सिलिन्डर जस्ता सामग्रीहरू ठिकसँग राख्नु पर्दछ।
7: भूकम्प आएको बेला सुरक्षित रहन घुँडा टेकेर गुडुल किने, यदि ओत लाग्ने ठाउँ छैन भने आफ्नो टाउको र घाँटीलाई सुरक्षित राख्नु पर्छ।
6: जब भूकम्प रोकिन्छ, आगलागी, पहिरो, ढुङ्गाहरू खस्नु, बाढी जस्ता जोखिमहरू हुने भएकोले जोखिम कम गर्नका लागि सावधानी अपनाउनु पर्दछ।
7: भूकम्प आएको बेला चिच्याउनु हुँदैन, शान्त रहनु पर्छ।
6: प्राकृतिक रूपमा भूकम्प जाँदा आफैमा दन्जनको क्षति हुँदैन, तर कमजोर संरचना र सचेतनाको अभाव जस्ता असुरक्षित प्रचलनहरूका कारण जनधनको क्षति हुने भएकोले सचेत रहनु पर्दछ।
7: यदि भूकम्प आयो र सहयोग चाहिएमा ओखलढुङ्गाको निम्न फोन नम्बरहरूमा सम्पर्क गर्न सकिनेछ।
6: नेपाल रेड क्रस सोसाइटीको फोन नम्बर 0375201178,
7: जिल्ला प्रशासन कार्यालय 0375201133,
6: जिल्ला परि कार्यालयको नम्बर 9852889050।
7: समुदायको हितको लागि आफ्नो एफएम परिवार ओखलढुङ्गा।
2: ए एन्जिला, तिमीले त कस्तो राम्रो राम्रो डिजाइनको गहना फेरिरहेको हौ। होइन, कुन पसलबाट किन्छौ?
3: दयाल सुनसादी उद्योगबाट ल्याउँछु नि। त्यहाँ त जस्तो सुकै डिजाइनमा पनि गरगहना किनबेच गरिन्छ नि।
2: ए हो र, त्यसो त म पनि अब दयाल सुनसादी उद्योगमै जान्छु। एउटा सानो डिजाइनमा सिक्री, औठी अनि आमाको लागि पुरानो डिजाइनमा मालबाडी, दिदीको लागि मङ्गलसूत्र पनि बनाउनु छ। लौ, म त लागे है दयाल सुनसादी उद्योगतिर। हाम्रा सेवाहरू अर्डर अनुसार नयाँ तथा पुराना डिजाइनका सुनचारीका गरगहना बनाइन्छ।
5: पुरानो सँग नयाँ सट्टापट्टा गरिन्छ।
2: बिना रसायन गहना बनाइन्छ।
5: बनाइराखेकै रेडिमेड गरगहना पनि पाइन्छ।
2: प्रोप्राइटर भेषबहादुर दयाल, बेलकुमारी दयाल। मोबाइल नम्बर 9842939306, 9842939306 र 9842808584। दयाल सुनचारी उद्योग सिद्धिचरण नगरपालिका 12 हुलाक टोल ओखलढुङ्गा।
8: व्यक्ति स्वयं अपाङ्ग हुँदैन, व्यक्ति यस्तो वातावरणमा बाँचिरहेको हुन्छ त्यो वातावरणलाई चाहिँ अपाङ्गता भनिन्छ। त्यो वातावरण कस्तो हो त भन्दाखेरि व्यक्तिको शारीरिक, मानसिक, इन्द्रिय र बौद्धिक कार्यगत विचलन र ऊ बाँचेको वातावरणसम्ममा रहेको अवरोधसँगको अन्तर्क्रियाले उसलाई सहभागिताबाट वञ्चित हुनुपर्ने अवस्था सृजना हुन्छ भने त्यस्तो अवस्थालाई अपाङ्गता भनिन्छ र त्यस्तो अवस्थामा बाँचेको व्यक्तिलाई चाहिँ अपाङ्गता भएका व्यक्ति भनेर भनिन्छ।
9: गर्भवतीले जथाभावी औषधि सेवन गर्नाले, गर्भपतन गर्नाले आमालाई कुपोषण भएमा विषयुक्त पदार्थ सेवन, लामो व्यथा लागेर जन्मन कठिन भएमा जबरजस्ती प्रसूति गराउँदा, शिशुमा आघात पुग्दा, विभिन्न दुर्घटना लगायतका कारणले अपाङ्गता हुने गर्दछ।
10: अपाङ्गतालाई शारीरिक, दृष्टि सम्बन्धी, सुनाइ सम्बन्धी, श्रवण दृष्टिविहीन, स्वर र बोलाइ सम्बन्धी, मानसिक वा मनोसामाजिक, बौद्धिक, अनुवंशीय रक्तस्राव सम्बन्धी, अटिजम सम्बन्धी र बहुअपाङ्गता गरी 10 भागमा वर्गीकरण गरिएको छ।
9: अपाङ्गताबाट बच्न नियमित गर्भजात, बालबालिकालाई पूर्ण खोप, पौष्टिक आहारा, गर्भवतीले डाक्टरको प्रिस्क्राइब बिना औषधि सेवन साथै धुम्रपान मद्यपान गर्नु हुँदैन। हरेक हुन सक्ने सम्भावित दुर्घटनाबाट बच्ने र बचाउने स्वास्थ्य संस्थामै प्रसूति गराउनु पर्दछ। यदि अपाङ्गता भइहाले समयमै पहिचान गरी उपचार गर्नुपर्दछ।
10: अपाङ्गता हुनु जीवनै सकिनु होइन, अवसर पाउन सके उनले परिवार, समाज र राष्ट्रका लागि महत्वपूर्ण योगदान गर्न सक्छ।
9: मानव विकास तथा सामुदायिक सेवा आफ्नो एफएमको जनहितमा जारी

0: नमस्कार, म कलाकार नारद खतिवडा। अहिले तपाईँ सुन्दै हुनुहुन्छ ओखलढुङ्गा जिल्लाको पहिलो सामुदायिक रेडियो आफ्नो एफएम 104.8 मेगाहर्ज।
1: के तपाईँ स्वास्थ्य उपचार गराउने ठाउँको खोजीमा हुनुहुन्छ?
2: यदि त्यसो हो भने हामीलाई सम्झनुहोस्।
1: रुम्जाटार पोलिक्लिनिक एन्ड डायलोसिस सेन्टर प्राली। हाम्रा सेवाहरू दैनिक बिरामी जाँच सेवा,
3: मुटु, मृगौला र कलेजो सम्बन्धी विशेष ल्याब सेवा,
2: एक्सरे सेवा,
1: 24 घण्टा इमर्जेन्सी सेवा,
3: एमसीएफ सेवा, परिवार नियोजन सेवा
2: एवं पशु तथा पन्छीको औषधि समेत पाइन्छ।
1: साथै 50-70 जनाको एकै पटक तालिम प्रदान गर्न सकिने तालिम हलको व्यवस्था सँगै खाना तथा बासको व्यवस्था तथा गाडी रिजर्भको व्यवस्था गरिएको छ।
3: सम्पर्क पद्मा मेडिकल हल, सिद्धिचरण नगरपालिका 4, रुम्जाटार, ओखलढुङ्गा। फोन नम्बर 0537541624।

0: सोलुखुम्बु जिल्लाको सोलो दुतकुण्ड नगरपालिका 11 तिङला घुन्साघर भई हाल काठमाडौँमा बसोबास गर्दै आउनुभएका यस गुठीका साधारण सदस्य दीपक कुमार बस्नेत गोपालका बुबा मानबहादुर बस्नेतको 83 वर्षको उमेरमा उपचारको क्रममा छाउनी हस्पिटलमा असामयिक निधन भएको हुँदा उहाँको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति ईश्वरले प्रदान गरून् भनी जनसेवा गुठी परिवार हार्दिक समवेदना प्रकट गर्दछौँ।
1: अध्यक्ष सानो बाबु खड्का, उपाध्यक्ष प्रमिला राज भण्डारी श्रेष्ठ, सचिव ज्ञान बहादुर खत्री, को सदस्य बालकुमार श्रेष्ठ तथा जनसेवा गुठी परिवार सिद्धिचरण नगरपालिका 11 रमाइलो डाँडा ओखलढुङ्गा।
0: दिदी, आज त मेरो घरमा पाहुना आउँदैछन्, ताजा र राम्रो मासु कहाँ पाइन्छ होला?
2: अरे, त्यसको किन चिन्ता गर्नुहुन्छ? हाम्रै ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका 11 रमाइलो डाँडामा रहेको सरोज फ्रेस हाउस एन्ड सप्लायर्स जानुहोस् न।
0: ए, अनि त्यहाँ मासु चाहिँ के के को पाइँदो रहेछ?
2: त्यहाँ त सधैँ ताजा राँगा र सुँगुरको मासु पाइन्छ नि, साथै राँगा भैँसी सुँगुर खरिद वा बिक्री पनि गरिन्छ।
0: ओहो, यो त एकदमै सजिलो रहेछ, बरु सम्पर्क नम्बर पनि भनिदिइहाल्नुहोस् न।
2: सम्पर्क नम्बर प्रोपाइटर सरोज कुखरे 98 62 81 252, अरुणा 98 62 49 46 39।
0: सरोज फ्रेस हाउस एन्ड सप्लायर्स, सिद्धिचरण नगरपालिका 11 रमाइलो डाँडा ओखलढुङ्गा।
2: ताजा मासु सुपथ मूल्य र भरपर्दो सेवा, एकपटक सेवा लिनुहोस्, फेरि फेरि सम्झिनु हुनेछ।
3: माया, तिम्रो बगैँचा त कस्तो राम्रो भएछ, कसरी यति सुन्दर बनायो है? मेरो पनि कार्यालय सँगै आफ्नै घर पनि निर्माण सम्पन्न हुन लाग्यो। यस्तै सुन्दर बगैँचाले सजाउने अनि मेरो पुर्ख्यौली बाजु जमिनमा फलफुलको बिरुवा रोप्ने सोच्दैछु, कहाँ पाइन्छ होला यो सबै सुविधा?
0: ल, तिमीलाई थाहा छैन, यो सबै काम त ओखलढुङ्गाकै पहिलो इन्दिरा नर्सरी तथा कृषि फर्मले गरिदिइहाल्छ नि। त्यहाँ सजावटका लागि फुलहरू, मनी प्लान्ट, धुपी, कटहर, लिची, हरुबरु लगायतका सबै किसिमका बिरुवाहरू सुपथ मूल्यमा पाइन्छ।
3: ए लौ, कस्तो राम्रो सेवा दिने रहेछ, कसरी काठमाडौँबाट फुलहरू ल्याउने होला भनेर चिन्तित थिए। ल, मलाई सम्पर्क नम्बर देऊ त, मनी बुझिहाल्न पर्यो।
0: 98 46 63 25 र 99 19 90 59 26 मा सिधै इन्दिरा खतिवडालाई सम्पर्क गर्न सकिन्छ।
3: इन्दिरा नर्सरी तथा कृषि फार्म, सिद्धिचरण नगरपालिका 4 रुम्जटार र सिद्धिचरण नगरपालिका 11 रमाइलो डाँडा ओखलढुङ्गा।
4: वर्षायाम सुरु भएसँगै पानीका मुहानहरू दूषित हुने जोखिम बढ्छ। दूषित पानीले झाडा पोखला, हैजा, टाइफाइड लगायतका रोग निम्त्याउन सक्छ।
5: त्यसैले पिउने पानीलाई कम्तीमा 3 मिनट उमालेर, फिल्टर गरेर वा क्लोरिन प्रयोग गरी शुद्ध बनाएर मात्र प्रयोग गरौँ।
0: पानीको मुहान वरपर फोहोर नगर्ने, पशु चौपाया प्रवेश गर्न नदिने र नियमित सरसफाई गर्ने पानी बसालौँ।
5: स्वच्छ मुहान, शुद्ध पानी र स्वस्थ परिवारका लागि सबैको सहभागिता आवश्यक छ।
4: खानेपानी तथा सरसफाई डिभिजन कार्यालय ओखलढुङ्गा।
6: मानसिक स्वास्थ्य बिना स्वास्थ्य जीवन सम्भव छैन। आफ्नो र परिवारका सदस्यहरूको मानसिक स्वास्थ्यको सधैँ ख्याल गरौ। मनमा अत्याधिक डर, चिन्ता, तनाव बढ्ने जस्ता लक्षणहरू दैनिक जीवनमा देखिए र फरक महसुस भए नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गरौ। मानसिक स्वास्थ्य तथा मनोसामाजिक समस्या भएका व्यक्तिहरूले अन्य व्यक्ति सरह मर्यादापूर्ण जीवन बाँच्न, अधिकार प्रयोग गर्ने वातावरण बनाउनका लागि सहकार्य गरौ।
7: समुदायको हितको लागि आफ्नो एफएम ओखलढुङ्गाद्वारा जनहितमा जारी सन्देश।
8: बलात्कार, कुटपिट, गाली गलोज, मानसिक यातना या कुनै पनि किसिमका लैङ्गिकताका आधारमा भएका हिंसाहरूलाई लैङ्गिक हिंसा भनिन्छ। यस्ता कुनै पनि किसिमका घटनाहरू महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा पुरुषलाई भएमा त्यस्ता प्रभावितलाई जिल्ला अस्पताल ओखलढुङ्गाको ओसिएमसीमा निशुल्क रूपमा गोपनीयताका साथ स्वास्थ्य र कानुनी सेवा प्रदान गरिन्छ।
0: थप जानकारीको लागि ओसिएमसीको फोन नम्बर 9952082488 सम्पर्क गर्न सक्नुहुनेछ।
9: दोजो पेला किरङ्गेन हुए आफ्नो एफएम गेथम्बा चिक्तङ सीतिज्ञ मेगाहर्स ओखलढुङ्गा।

0: आफ्नै फिल्म टाइम चेक।
1: अहिले मध्याह्नको 12 बज्यो। टाइम चेकको साथमा अन्दयाल सुनचाँदी उद्योग तथा भाँडा पसल सिद्धिचरण नगरपालिका 11 बाल मन्दिर माथि उखलढुङ्गा।

0: गाउँपालिका ठुलो, त्यसै गरी रूपन्देही, पाल्पा, तनहुँ, स्याङ्जा, लमजुङ, कास्की, पर्वत, गुल्मी, बागलुङ, म्याग्दी तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका मुगु, जुम्ला, कालीकोट, बाजुरा, हुम्ला, बझाङ, दार्चुला, बैतडी, डडेलधुरा र डोटी आसपासका ससाना नदी तथा खोलामा पनि बाह उल्लेखीय रूपमा बढ्ने पूर्वानुमान छ। यी जिल्लामा बाढीको आकस्मिक जोखिम रहेकाले नदी तथा खोलाको आसपास तटीय क्षेत्र र कमजोर भौगोलिक अवस्था भएका ठाउँमा विशेष सतर्कता अप्नाउन आग्रह गरिएको छ। आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै बाढी पूर्वानुमान महाशाखाका अनुसार नेपाल चीन सीमा नजिकैको टिमुरे क्षेत्रमा सीसी क्यामेरा जडान गरी नदीको निगरानी पनि शुरू गरिएको छ। कारोबार हुने हप्ताको अन्तिम दिन आज सुनको भाउ 4,800 रुपियाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार आज सुन तोलाको 3,01,000 रुपियाँमा कारोबार भइरहेको छ। हिजो सुनको भाउ तोलामा 3,400 रुपियाँले बढेर 3,05,800 रुपियाँ पुगेको थियो। अस्ति बुधबार सुन तोलामा 3,000 रुपियाँले घटेर 3,02,400 रुपियाँमा कारोबार भयो। मंगलबार सुन तोलामा 3,500 रुपियाँले बढेर 3,05,400 रुपियाँ पुगेको थियो। यस्तै सोमबार सुनको भाउ तोलामा 2,400 रुपियाँले घटेर 3,01,900 रुपियाँमा कारोबार भएको हो। यस्तै पहिलो दिन आइतबार भने सुन तोलामा 3,100 रुपियाँले घटेर 3,04,300 रुपियाँमा कारोबार भएको थियो। यस्तै आज चाँदीको भाव पनि घटेको छ। महासंघका अनुसार आज चाँदीको भाव तोलामा 255 रुपियाँले घटेर 4,600 रुपियाँमा कारोबार भइरहेको छ। हिजो चाँदीको भाव तोलाको 4,855 रुपियाँ थियो। नेपालमा पछिल्लो समय सूचना प्रविधिको क्षेत्रमा विदेशी लगानीकर्ताको आकर्षण बढ्दै गएको पाइएको छ। उद्योग विभागका अनुसार सूचना प्रविधि क्षेत्रमा विदेशी लगानीका लागि लगानीकर्ताको प्रमुख रोजाइमा पर्न थालेको छ। आर्थिक वर्ष 82-83 विदेशी उद्योग तथा लगानीकर्ताबाट नेपालमा 58 अर्ब रुपियाँ बराबरको विदेशी लगानीको प्रतिबद्धता प्राप्त भएको छ। यो अवधिमा विभिन्न क्षेत्रमा सञ्चालन हुने 1,116 परियोजनाका लागि वैदेशिक लगानीको प्रतिबद्धता आएको उद्योग विभागले जनाएको छ। यसमध्ये सूचना प्रविधि क्षेत्रका मात्रै 727 परियोजना रहेका छन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा प्रधानमन्त्री शाह र न्यूजील्याण्डका प्रधानमन्त्री बीच टेलिफोन वार्ता, चितवनमा कारमा आग लागि हुँदा चालकको ज्यान गयो लगायतका खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601, 98-578-35-990, 98-578-31-684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवनको सूचना।
2: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एन्ड एएच भेटेरिनरी डाक्टर र कृषि तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट एन्ट्रान्स लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
2: बीई सिभिल, बीई इलेक्ट्रिकल, बीई कम्प्युटर तर्फ केही सिट रिक्त रहेको हुँदा आइओई पुलचोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट सुरु गरौँ।
2: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन, फोन नम्बर 056-421-261, 596-617,
1: मोबाइल 98550-6076, 98550-6079, 98511-62594, 98510-5424।
3: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले पहिरोले थुनिएको सोलुखुम्बुको हुङ्गा खोला बग्न थाल्यो, जोखिम भने कायमै, सुनको भाव आज एकै दिन 4,800 रूपियाँले घट्यो लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। प्रधानमन्त्री बालेन्द्र शाह र न्यूजील्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सन बीच टेलिफोन वार्ता भएको छ। प्रधानमन्त्री शाहले आफ्ना समकक्षीलाई भोटेकोसी बाढ़ीपछि खोज, उद्धार, राहत तथा पुनस्थापनाका कार्यहरू तीव्र पारिएको जानकारी दिँदै न्यूजील्याण्डका नागरिक सहित बेपत्ता विदेशीहरूको खोजीलाई उच्च प्राथमिकताका साथ काम भइरहेको बताउनुभयो। प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री शाहले न्यूजील्याण्डले उपलब्ध गराएको 20 लाख न्यूजील्याण्ड डलर बराबरको मानवीय सहायताका निमित्त प्रधानमन्त्रीले लक्सनप्रति कृतज्ञता व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री शाहले जलवायुजन्य विपदका दृष्टिले नेपाल उच्च संवेदनशील राष्ट्रको रूपमा रहेको जानकारी दिँदै अन्तर्राष्ट्रिय मञ्चहरूमा जलवायुजन्य क्षति तथा नोक्सानी वित्तीय सहयोगका लागि न्यूजील्याण्ड सरकारको रचनात्मक भूमिका रहने विश्वास व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री लक्सनले नेपालले भोग्नु परेको विषम परिस्थितिप्रति दुःख व्यक्त गर्दै न्यूजील्याण्ड सरकार तथा त्यहाँका नागरिकका तर्फबाट संवेदना र एकता प्रकट गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। चितवनको भरतपुर महानगरपालिका 9 को पूर्व पश्चिम राजमार्गमा कारमा आगलागी हुँदा चालकको ज्यान गएको छ। आज बिहान बागमती प्रदेश 01030C 5579 नम्बरको कारमा अचानक आगलागी भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। आगलागीमा परि कारभित्र रहेका चालकको घटनास्थलमै ज्यान गएको छ। अब विदेशको खबर। चीनको पूर्वी तटीय शहर छिङताओको पानी जहाज मरमत केन्द्रमा राखिएको विदेशी मालवाहक जहाजमा ठूलो आगलागी हुँदा 25 जनाको ज्यान गएको छ। घटनामा 5 जना घाइते भएका छन्। स्थानीय अधिकारीहरूका अनुसार हिजो झण्डै 11:15 चाइना स्टेट सिपिङ कर्पोरेशन छिङताओ बिहाई सिपिङमा मरमतका लागि राखिएको जहाजमा आगलागी भएको हो। आगलागी हुँदा जहाजमा 42 जना चढेका थिए। घटना लगत्तै आपतकालीन व्यवस्थापन दमकल प्रहरी तथा स्वास्थ्यकर्मीको टोलीले उद्धार गरेको र उद्धार टोलीले 12 जनालाई सकुशल बाहिर निकालेको थियो भने घाइते 5 जनालाई अस्पताल पुर्याएको थियो। उनीहरूको अवस्था स्थिर र खतरामुक्त रहेको चिकित्सकले बताएका छन्। अब खेल खबर। नेपाल भलिबल लिग एनभीएलको फाइनल प्रवेशका लागि आज काठमाडौँ रेड्स र कर्णाली शिवराजले खेल्दैछन्। त्रिपुरेश्वरको राष्ट्रिय खेलकुद परिषदको कवर्ड हलमा खेल आज बेलुकी 6 बजे शुरू हुनेछ। लिग चरणमा 5-5 खेल जितेका दुवै टोलीले 4 खेलमा जित र 1 खेलमा हार बेहोरेका छन्। लिग चरणमा काठमाडौँले कर्णालीलाई 3-2 सेटले पराजित गरेको हो। काठमाडौँ त्यही नतिजालाई निरन्तरता दिँदै फाइनल पुग्ने लक्ष्यमा छ भने कर्णाली लिग चरणको हारको बदला लिँदै उपाधि यात्रालाई बलियो बनाउने योजनामा छ। आजको खेल जित्नेले उपाधिका लागि भोलि अन्नपूर्ण स्पाइकर किङ्ससँग प्रतिस्पर्धा गर्नेछ। अङ्क तालिकाको शीर्ष स्थानमा रहेको अन्नपूर्ण हिजो नै फाइनलमा पुगिसकेको छ। नेपालमा पुरुष भलिबलको फ्रेन्चाइज लिग पहिलो पटक आयोजना भएको हो। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। पहिरोले थुनिएको सोलुखुम्बुको हुङ्गा खोला बग्न थाल्यो, जोखिम भने कायमै, आज 40 भन्दा बढी जिल्लामा बाढीको जोखिम। सुनको भाव आज एकै दिन 4,800 रुपियाँले घट्यो, सुनतोलाको 3,01,000 रुपियाँमा कारोबार। सूचना प्रविधिमा विदेशी लगानीकर्ताको आकर्षण बढ्दै गएको वर्ष विदेशी लगानीकर्ताबाट 58 अर्ब बराबरको प्रतिबद्धता। चीनको छिङताओमा मालवाहक जहाजमा आगलागी 25 जनाको ज्यान गयो, 5 जना घाइते। र एनबीएलको फाइनल प्रवेशका लागि आज काठमाडौँ र कर्णालीले खेल्दै। दिउँसो 12 बजेको नेपाल खबर सकियो, दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं।

0: मनको आवाज आफ्नो एफएम 104.8 MHz
1: सुनो मिले.
2: तपाईँलाई घरको लागि एल्मुनियमको झ्याल ढोका चाहिएको छ भने सम्पर्क गर्नुहोस् होम्स एल्मुनियम एन्ड डेकोरलाई.
3: आउनुहोस्, यहाँ घरका लागि चाहिने एल्मुनियम ढोका, झ्याल, पल सिलिङ, कार्पेट, पर्दा, सिसा साथै एल्मुनियम सम्बन्धी सम्पूर्ण काम गरिन्छ. प्रोप्राइटर चुरालाल श्रेष्ठ.
2: सम्पर्क नम्बर 98625597 र 0335203690.
3: होम्स एल्मुनियम एन्ड डेकोर, सिद्धिचरण नगरपालिका 11 मिलन चौक, ओखलढुङ्गा.
4: माया, तिम्रो बगैँचा त कस्तो राम्रो भएछ, कसरी यति सुन्दर बनायो है. मेरो पनि कार्यालय सँगै आफ्नै घर पनि निर्माण सम्पन्न हुन लाग्यो. यस्तै सुन्दर बगैँचाले सजाउने अनि मेरो पुर्ख्यौली बाजु जमिनमा फलफुलको बिरुवा रोप्ने सोच्दैछु. कहाँ पाइन्छ होला यो सबै सुविधा?
2: ल, तिमीलाई थाहा छैन, यो सबै काम त ओखलढुङ्गाकै पहिलो इन्दिरा नर्सरी तथा कृषि फर्मले गरिदिइहाल्छ नि. त्यहाँ सजावटका लागि फुलहरू, मनी प्लान्ट, धुपी, कटहर, लिची, हरुबरु लगायतका सबै किसिमका बिरुवाहरू सुपथ मूल्यमा पाइन्छ.
4: ए लौ, कस्तो राम्रो सेवा दिने रहेछ. कसरी काठमाडौँबाट फुलहरू ल्याउने होला भनेर चिन्तित थिए. ल, मलाई सम्पर्क नम्बर देऊ त, म नि बुझिहाल्न पर्यो.
2: 9846663325 र 9919906026 सिधै इन्दिरा खतिवडालाई सम्पर्क गर्न सकिन्छ.
4: इन्दिरा नर्सरी तथा कृषि फार्म, सिद्धिचरण नगरपालिका 4 रुम्जटार र सिद्धिचरण नगरपालिका 11 रमाइलो डाँडा, ओखलढुङ्गा.
5: आप्रवासी स्रोत केन्द्र सिद्धिचरण नगरपालिकाको अनुरोध.
6: आप्रवासनमा चुनौती र अवसर दुवै छन्। आप्रवासनलाई हामी व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन सक्छौँ.
7: पर्याप्त सूचना र चाहिने सिप सिकेर विदेश जाँदा विदेशमा दुःख पाइँदैन. काम के हो, तलब कति हुन्छ, सिप कस्तो चाहिन्छ, विदेश जानुभन्दा पहिला सोधखोज गरौँ र श्रम स्वीकृति लिएर मात्रै विदेश जाउँ. श्रम स्वीकृति लिएर जाँदा सुरक्षित भइन्छ र समस्यामा परेर फर्किनु परेमा न्याय पाउन पनि सहज हुन्छ.
6: अनि तपाईँलाई थाहा छ, स्थानीय सरकारले वैदेशिक रोजगारलाई व्यवस्थित र सुरक्षित बनाउन आप्रवासी स्रोत केन्द्रको सञ्चालन र व्यवस्थापन गरिरहेका छन् नि.
7: थाहा छ नि, धेरै जसो जिल्लामा जिल्ला प्रशासन कार्यालय भित्र वा कार्यालय छेउमै आप्रवासी स्रोत केन्द्रहरू स्थापना भएका छन्. यस्ता स्रोत केन्द्रहरूले सुरक्षित वैदेशिक रोजगारीका लागि सही सूचना दिने र सिप सिक्न सिफारिस गर्ने गर्छन्, साथै विदेश जाने क्रममा समस्यामा परे न्यायका लागि सहयोग पनि गर्छन्.
8: हजुर, वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिहरूलाई सरल, छिटो, सहज सेवा प्रवाह गर्ने उद्देश्यले सिद्धिचरण नगरपालिकामा समस्वीकृति सेवा सञ्चालन भइरहेको बेहोरा सहर्ष जानकारी गराइन्छ.
5: अन्य थप जानकारीको लागि सम्पर्क नम्बर 9849912808, 9849912808.
8: सिद्धिचरण नगरपालिकाको कार्यालय, ओखलढुङ्गा.
9: व्यक्ति स्वयं अपाङ्ग हुँदैन, व्यक्ति यस्तो वातावरणमा बाँचिरहेको हुन्छ, त्यो वातावरणलाई चाहिँ अपाङ्गता भनिन्छ. त्यो वातावरण कस्तो हो त भन्दाखेरि, व्यक्तिको शारीरिक, मानसिक, इन्द्रिय र बौद्धिक कार्यगत विचलन र ऊ बाँचेको वातावरणसम्ममा रहेको अवरोधसँगको अन्तर्क्रियाले उसलाई सहभागिताबाट वञ्चित हुनुपर्ने अवस्था सृजना हुन्छ भने त्यस्तो अवस्थालाई अपाङ्गता भनिन्छ र त्यस्तो अवस्थामा बाँचेको व्यक्तिलाई चाहिँ अपाङ्गता भएका व्यक्ति भनेर भनिन्छ.
2: गर्भवतीले जथाभावी औषधि सेवन गर्नाले, गर्भपतन गर्नाले आमालाई कुपोषण भएमा विषयुक्त पदार्थ सेवन, लामो व्यथा लागेर जन्मन कठिन भएमा जबरजस्ती प्रसुति गराउँदा, शिशुमा आघात पुग्दा, विभिन्न दुर्घटना लगायतका कारणले अपाङ्गता हुने गर्दछ.
10: अपाङ्गतालाई शारीरिक, दृष्टि सम्बन्धी, सुनाइ सम्बन्धी, श्रवण दृष्टिविहीन, स्वर र बोलाइ सम्बन्धी, मानसिक वा मनोसामाजिक, बौद्धिक, अनुवंशीय रक्तस्राव सम्बन्धी, अटिजम सम्बन्धी र बहुअपाङ्गता गरी 10 भागमा दृष्टि सम्बन्धी, सुनाइ सम्बन्धी, श्रवण दृष्टिविहीन, स्वर र बोलाइ सम्बन्धी, मानसिक वा मनोसामाजिक, बौद्धिक, अनुवंशीय रक्तस्राव सम्बन्धी, अटिजम सम्बन्धी र बहुअपाङ्गता गरी 10 भागमा वर्गीकरण गरिएको छ.
2: अपाङ्गताबाट बच्न नियमित गर्भजात बालबालिकालाई पूर्ण खोप पौष्टिक आहारा गर्भवतीले डाक्टरको प्रिस्क्राइब बिना औषधि सेवन साथै धुम्रपान मद्यपान गर्नु हुँदैन। हरेक हुन सक्ने सम्भावित दुर्घटनाबाट बच्ने र बचाउने स्वास्थ्य संस्थामै प्रसूति गराउनु पर्दछ। यदि अपाङ्गता भइहाले समयमै पहिचान गरी उपचार गर्नु पर्दछ।
10: अपाङ्गता हुनु जीवनै सकिनु होइन, अवसर पाउन सके उनले परिवार समाज र राष्ट्रका लागि महत्वपूर्ण योगदान गर्न सक्छ।
2: मानव विकास तथा सामुदायिक सेवा आफ्नो एफएमको जनहितमा जारी सन्देश।
11: भूकम्प जहिले र जति बेला पनि आउन सक्छ,
12: त्यसैले भूकम्पको समयमा लिएर हिँड्ने झटपट झोला तयारी अवस्थामा राख्नु पर्छ। झोलामा टर्च लाइट, रेडियो, एक दिनका लागि पुग्ने चिउरा तथा तयारी सुक्खा खाना, खाने पानीको बोतल, जरुरी औषधिहरू र आफ्नो कागजातको फोटोकपीहरू राख्न सकिन्छ।
11: भूकम्प गएपछिको समयमा टेलिफोन सञ्जाल व्यस्त रहने भएकोले सकभर मोबाइलबाट टेक्स्ट सन्देशहरू आदान प्रदान गर्नु पर्दछ।
12: चर्किएका तथा भत्किएका घर एवं अन्य संरचनाभित्र नबस्ने, किनभने भूकम्पका पराकम्पले यस्ता संरचनाहरू भत्काएर जनधनको थप क्षति हुन सक्छ।
11: भूकम्पको समयमा खस्ने वस्तुहरू फर्निचर, फोटो फ्रेम, सजावटका वस्तु, पुस्तक र्याक, ग्यास सिलिन्डर जस्ता सामग्रीहरू ठिकसँग राख्नु पर्दछ।
12: भूकम्प आएको बेला सुरक्षित रहन घुँडा टेकेर गुडुल किने, यदि ओत लाग्ने ठाउँ छैन भने आफ्नो टाउको र घाँटीलाई सुरक्षित राख्नु पर्छ।
11: जब भूकम्प रोकिन्छ, आग लागि पहिरो, ढुङ्गाहरू खस्नु, बाढी जस्ता जोखिमहरू हुने भएकोले जोखिम कम गर्नका लागि सावधानी अपनाउनु पर्दछ।
12: भूकम्प आएको बेला चिच्याउनु हुँदैन, शान्त रहनु पर्छ।
11: प्राकृतिक रूपमा भूकम्प जाँदा आफैमा दन्जनको क्षति हुँदैन, तर कमजोर संरचना र सचेतनाको अभाव जस्ता असुरक्षित प्रचलनहरूका कारण जनधनको क्षति हुने भएकोले सचेत रहनु पर्दछ।
12: यदि भूकम्प आयो र सहयोग चाहिएमा ओखलढुङ्गाको निम्न फोन नम्बरहरूमा सम्पर्क गर्न सकिनेछ।
11: नेपाल रेड क्रस सोसाइटीको फोन नम्बर 037-520-178,
12: जिल्ला प्रशासन कार्यालय 037-520-133।

0: जिल्लाभरि कार्यालयको नम्बर 9852-88-90-50
1: समुदायको हितको लागि आफ्नो एफएम परिवार ओखलढुङ्गा.
2: एन्जिला, तिमीले त कस्तो राम्रो राम्रो डिजाइनको गहना फेरिरहेको हौ. होइन, कुन पसलबाट किन्छौ?
3: दयाल सुनसादी उद्योगबाट ल्याउँछु नि. त्यहाँ त जस्तो सुकै डिजाइनमा पनि गरगहना किनबेच गरिन्छ नि.
2: ए हो र, त्यसो त म पनि अब दयाल सुनसादी उद्योगमै जान्छु. एउटा सानो डिजाइनमा सिक्री, औठी, अनि आमाको लागि पुरानो डिजाइनमा मालबाडी, दिदीको लागि मङ्गलसूत्र पनि बनाउनु छ. लौ म त लागे है दयाल सुनसादी उद्योगतिर.
0: हाम्रा सेवाहरू:
2: अर्डर अनुसार नयाँ तथा पुराना डिजाइनका सुनचादीका गरगहना बनाइन्छ.
0: पुरानोसँग नयाँ सट्टापट्टा गरिन्छ.
2: बिना रसायन गहना बनाइन्छ.
0: बनाइराखेकै रेडिमेड गरगहना पनि पाइन्छ.
2: प्रोप्राइटर भेष बहादुर दयाल, बेलकुमारी दयाल. मोबाइल नम्बर 9842-39-32-06, 9842-39-32-06 र 9842-80-25-84. दयाल सुनचादी उद्योग, सिद्धिचरण नगरपालिका 12, हुलाकटोल, ओखलढुङ्गा.
4: आयो आयो आयो, तिजको विशेष अफर आयो.
5: हिन्दू नेपाली नारीहरूको पर्व हरितालिका तिज 2083 शुभ अवसरमा हेमदयाल सुनचादी गहना पसलमा सुन तथा चाँदीका गहना खरिद गर्दा विशेष छुटको व्यवस्था गरिएको छ.
6: यस विशेष अवसरमा आफूलाई मनपर्ने आकर्षक डिजाइनका गरगहना खरिद गर्नुहोस् र विशेष छुटको भरपूर फाइदा उठाउनुहोस्.
5: हेमदयाल सुनचाँदी गहना पसल, सिद्धिचरण नगरपालिका 11, भीमसेन मन्दिर छेउ, रमाइलो डाँडा, ओखलढुङ्गा.
6: सम्पर्क नम्बर 9842-80-39-06 र 9861-77-72-45.
5: साथै सम्पूर्ण हिन्दू नेपाली आमा दिदी बहिनीहरूमा हरितालिका तिज 2083 हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ.

0: सोलुखुम्बु जिल्लाको सोलो दुधकुण्ड नगरपालिका 11 तिङला घुन्साघर भई हाल काठमाडौँमा बसोबास गर्दै आउनुभएका यस गुठीका साधारण सदस्य दीपक कुमार बस्नेत, गोपालका बुबा मानबहादुर बस्नेतको 83 वर्षको उमेरमा उपचारको क्रममा छाउनी हस्पिटलमा असामयिक निधन भएको हुँदा उहाँको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति ईश्वरले प्रदान गरून् भनी जनसेवा गुठी परिवार हार्दिक समवेदना प्रकट गर्दछौ।
1: अध्यक्ष सानो बाबु खड्का, उपाध्यक्ष प्रमिला राज भण्डारी श्रेष्ठ, सचिव ज्ञान बहादुर खत्री, को सदस्य बालकुमार श्रेष्ठ तथा जनसेवा गुठी परिवार सिद्धिचरण नगरपालिका 11 रमाइलो

0: दिदी आज त मेरो घरमा पाहुना आउँदैछन्, ताजा र राम्रो मासु कहाँ पाइन्छ होला?
1: अरे त्यसको किन चिन्ता गर्नुहुन्छ, हाम्रै ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका 11 रमाइलो डाँडामा रहेको सरोज फ्रेस हाउस एन्ड सप्लायर्स जानुहोस् न।
0: ए अनि त्यहाँ मासु चाहिँ के को पाइँदो रहेछ?
1: त्यहाँ त सधैँ ताजा राँगा र सुँगुरको मासु पाइन्छ नि, साथै राँगा भैँसी सुँगुर खरिद वा बिक्री पनि गरिन्छ।
0: ओहो यो त एकदमै सजिलो रहेछ, बरु सम्पर्क नम्बर पनि भनिदिइहाल्नुहोस् न।
1: सम्पर्क नम्बर प्रोपाइटर सरोज कुखरे 98 62 81 052, अरुणा 98 62 49 46 39।
0: सरोज फ्रेस हाउस एन्ड सप्लायर्स सिद्धिचरण नगरपालिका 11 रमाइलो डाँडा ओखलढुङ्गा।
1: ताजा मासु सुपथ मूल्य र भरपर्दो सेवा, एकपटक सेवा लिनुहोस्, फेरि सम्झिनु हुनेछ।
2: वर्षायाम सुरु भएसँगै पानीका मुहानहरू दूषित हुने जोखिम बढ्छ। दूषित पानीले झाडा पोखला, हैजा, टाइफाइड लगायतका रोग निम्त्याउन सक्छ।
3: त्यसैले पिउने पानीलाई कम्तीमा 3 मिनट उमालेर, फिल्टर गरेर वा क्लोरिन प्रयोग गरी शुद्ध बनाएर मात्र प्रयोग गरौँ।
0: पानीको मुहान वरपर फोहोर नगर्ने, पशु चौपाया प्रवेश गर्न नदिने र नियमित सरसफाई गर्ने पानी बसालौ।
3: स्वच्छ मुहान, शुद्ध पानी र स्वस्थ परिवारका लागि सबैको सहभागिता आवश्यक छ।
2: खानेपानी तथा सरसफाई डिभिजन कार्यालय ओखलढुङ्गा।
4: मानसिक स्वास्थ्य बिना स्वस्थ जीवन सम्भव छैन। आफ्नो र परिवारका सदस्यहरूको मानसिक स्वास्थ्यको सधैँ ख्याल गरौ। मनमा अत्याधिक डर, चिन्ता, तनाव बढ्ने जस्ता लक्षणहरू दैनिक जीवनमा देखिए र फरक महसुस भए नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गरौ। मानसिक स्वास्थ्य तथा मनोसामाजिक समस्या भएका व्यक्तिहरूले अन्य व्यक्ति सरह मर्यादापूर्ण जीवन बाँच्न अधिकार प्रयोग गर्ने वातावरण बनाउनका लागि सहकार्य गरौ।
5: समुदायको हितको लागि आफ्नो एफएम ओखलढुङ्गाद्वारा जनहितमा जारी सन्देश।
6: बलात्कार, कुटपिट, गाली गलोज, मानसिक यातना या कुनै पनि किसिमका लैङ्गिकताका आधारमा भएका हिंसाहरूलाई लैङ्गिक हिंसा भनिन्छ। यस्ता कुनै पनि किसिमका घटनाहरू महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा पुरुषलाई भएमा त्यस्ता प्रभावितलाई जिल्ला अस्पताल ओखलढुङ्गाको ओसिएमसीमा निशुल्क रूपमा गोपनीयताका साथ स्वास्थ्य र कानुनी सेवा प्रदान गरिन्छ।
0: थप जानकारीको लागि ओसिएमसीको फोन नम्बर 9852024888 सम्पर्क गर्न सक्नुहुनेछ।
7: के तपाईँ स्वास्थ्य उपचार गराउने ठाउँको खोजीमा हुनुहुन्छ?
8: यदि त्यसो हो भने हामीलाई सम्झनुहोस्।
7: रुम्जाटार पोलिक्लिनिक एन्ड डायलोसिस सेन्टर प्राली।
9: हाम्रा सेवाहरू दैनिक बिरामी जाँच सेवा,
10: मुटु, मृगौला र कलेजो सम्बन्धी विशेष ल्याब सेवा,
8: एक्सरे सेवा,
9: 24 घण्टा इमर्जेन्सी सेवा,
10: एमसीआर सेवा, परिवार नियोजन सेवा
8: एवं पशु तथा पन्छीको औषधि समेत पाइन्छ।
9: साथै 50-70 जनाको एकै पटक तालिम प्रदान गर्न सकिने तालिम हलको व्यवस्था सँगै खाना तथा बासको व्यवस्था तथा गाडी रिजर्भको व्यवस्था गरिएको छ।
10: सम्पर्क पद्मा मेडिकल हल, सिद्धिचरण नगरपालिका 4, रुम्जाटार, ओखलढुङ्गा। फोन नम्बर 0537541624।

0: काठमाडौँमा बसोबास गर्दै आउनुभएका यस गुठीका साधारण सदस्य दीपक कुमार बस्नेत, गोपालका बुबा मानबहादुर बस्नेतको 83 वर्षको उमेरमा उपचारको क्रममा छाउनी हस्पिटलमा असामयिक निधन भएको हुँदा उहाँको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति ईश्वरले प्रदान गरून् भनी जनसेवा गुठी परिवार हार्दिक समवेदना प्रकट गर्दछौ।
1: अध्यक्ष सानो बाबु खड्का, उपाध्यक्ष प्रमिला राज भण्डारी श्रेष्ठ, सचिव ज्ञान बहादुर खत्री, को सदस्य बालकुमार श्रेष्ठ तथा जनसेवा गुठी परिवार सिद्धिचरण नगरपालिका 11 रमाइलो

0: दिदी, आज त मेरो घरमा पाहुना आउँदैछन्, ताजा र राम्रो मासु कहाँ पाइन्छ होला?
1: अरे, त्यसको किन चिन्ता गर्नुहुन्छ? हाम्रै ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका 11 रमाइलो डाँडामा रहेको सरोज फ्रेस हाउस एन्ड सप्लायर्स जानुहोस् न।
0: ए, अनि त्यहाँ मासु चाहिँ के को पाइँदो रहेछ?
1: त्यहाँ त सधैँ ताजा राँगा र सुँगुरको मासु पाइन्छ नि, साथै राँगा, भैँसी, सुँगुर खरिद वा बिक्री पनि गरिन्छ।
0: ओहो, यो त एकदमै सजिलो रहेछ। बरु सम्पर्क नम्बर पनि भनिदिइहाल्नुहोस् न।
1: सम्पर्क नम्बर प्रोपाइटर सरोज कुखरे 98-62-81-252, अरुणा 98-62-49-46-39।
0: सरोज फ्रेस हाउस एन्ड सप्लायर्स, सिद्धिचरण नगरपालिका 11 रमाइलो डाँडा ओखलढुङ्गा।
1: ताजा मासु सुपथ मूल्य र भरपर्दो सेवा, एकपटक सेवा लिनुहोस्, फेरि सम्झिनु हुनेछ।
2: मानसिक स्वास्थ्य बिना स्वास्थ्य जीवन सम्भव छैन। आफ्नो र परिवारका सदस्यहरूको मानसिक स्वास्थ्यको सधैँ ख्याल गरौ। मनमा अत्याधिक डर, चिन्ता, तनाव बढ्ने जस्ता लक्षणहरू दैनिक जीवनमा देखिए र फरक महसुस भए नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गरौ। मानसिक स्वास्थ्य तथा आफ्नो र परिवारका सदस्यहरूको मानसिक स्वास्थ्यको सधैँ ख्याल गरौ। मनमा अत्याधिक डर, चिन्ता, तनाव बढ्ने जस्ता लक्षणहरू दैनिक जीवनमा देखिए र फरक महसुस भए नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गरौ। मानसिक स्वास्थ्य तथा आफ्नो र परिवारका सदस्यहरूको मानसिक स्वास्थ्यको सधैँ ख्याल गरौ। मनमा अत्याधिक डर, चिन्ता, तनाव बढ्ने जस्ता लक्षणहरू दैनिक जीवनमा देखिए र फरक महसुस भए नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गरौ। मानसिक स्वास्थ्य तथा आफ्नो

शारीरिक स्वास्थ्य तथा आफ्नो र परिवारका सदस्यहरूको मानसिक स्वास्थ्यको सधैँ ख्याल गरौ। मनमा अत्याधिक डर, चिन्ता, तनाव बढ्ने जस्ता लक्षणहरू दैनिक जीवनमा देखिए र फरक महसुस भए नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गरौ। मानसिक स्वास्थ्य

तथा र परिवारका सदस्यहरूको मानसिक स्वास्थ्यको सधैँ ख्याल गरौ। मनमा अत्याधिक डर, चिन्ता, तनाव बढ्ने जस्ता लक्षणहरू दैनिक जीवनमा देखिए र फरक महसुस भए नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गरौ। मानसिक स्वास्थ्य तथा

परिवारका सदस्यहरूको मानसिक स्वास्थ्यको सधैँ ख्याल गरौ। मनमा अत्याधिक डर, चिन्ता, तनाव बढ्ने जस्ता लक्षणहरू दैनिक जीवनमा देखिए र फरक महसुस भए नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गरौ। मानसिक स्वास्थ्य तथा आफ्नो

आफ्नो र परिवारका सदस्यहरूको मानसिक स्वास्थ्यको सधैँ ख्याल गरौ। मनमा अत्याधिक डर, चिन्ता, तनाव बढ्ने जस्ता लक्षणहरू दैनिक जीवनमा देखिए र फरक महसुस भए नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गरौ। मानसिक स्वास्थ्य तथा आफ्नो र परिवारका सदस्यहरूको मानसिक स्वास्थ्यको सधैँ ख्याल गरौ। मनमा अत्याधिक डर, चिन्ता, तनाव बढ्ने जस्ता लक्षणहरू दैनिक जीवनमा देखिए र फरक महसुस भए नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गरौ। मानसिक स्वास्थ्य र परिवारका सदस्यहरूको मानसिक स्वास्थ्यको सधैँ ख्याल गरौ। मनमा अत्याधिक डर, चिन्ता, तनाव बढ्ने जस्ता लक्षणहरू दैनिक जीवनमा देखिए र फरक महसुस भए नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गरौ। मानसिक स्वास्थ्य तथा आफ्नो र परिवारका सदस्यहरूको मानसिक स्वास्थ्यको सधैँ ख्याल गरौ। मनमा अत्याधिक डर, चिन्ता, तनाव बढ्ने जस्ता लक्षणहरू दैनिक जीवनमा देखिए र फरक महसुस भए नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गरौ। मानसिक स्वास्थ्य तथा आफ्नो र परिवारका सदस्यहरूको मानसिक स्वास्थ्यको सधैँ ख्याल गरौ। मनमा अत्याधिक डर, चिन्ता, तनाव बढ्ने जस्ता लक्षणहरू दैनिक जीवनमा देखिए र फरक महसुस भए नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गरौ। मानसिक स्वास्थ्य तथा आफ्नो र परिवारका सदस्यहरूको मानसिक स्वास्थ्यको सधैँ ख्याल गरौ। मनमा अत्याधिक डर, चिन्ता, तनाव बढ्ने जस्ता लक्षणहरू दैनिक जीवनमा देखिए र फरक महसुस भए नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गरौ। मानसिक स्वास्थ्य तथा आफ्नो र परिवारका सदस्यहरूको मानसिक स्वास्थ्यको सधैँ ख्याल गरौ। मनमा अत्याधिक डर, चिन्ता, तनाव बढ्ने जस्ता लक्षणहरू दैनिक जीवनमा देखिए र फरक महसुस भए नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गरौ। मानसिक स्वास्थ्य तथा आफ्नो र परिवारका सदस्यहरूको मानसिक स्वास्थ्यको सधैँ ख्याल गरौ। मनमा अत्याधिक डर, चिन्ता, तनाव बढ्ने जस्ता लक्षणहरू दैनिक जीवनमा देखिए र फरक महसुस भए नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गरौ। मानसिक स्वास्थ्य तथा आफ्नो र परिवारका सदस्यहरूको मानसिक स्वास्थ्यको सधैँ ख्याल गरौ। मनमा अत्याधिक डर, चिन्ता, तनाव बढ्ने जस्ता लक्षणहरू दैनिक जीवनमा देखिए र फरक महसुस भए नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गरौ। मानसिक स्वास्थ्य तथा आफ्नो र परिवारका सदस्यहरूको मानसिक स्वास्थ्यको सधैँ ख्याल गरौ। मनमा अत्याधिक डर, चिन्ता, तनाव बढ्ने जस्ता लक्षणहरू दैनिक जीवनमा देखिए र फरक महसुस भए नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गरौ। मानसिक स्वास्थ्य तथा आफ्नो र परिवारका सदस्यहरूको मानसिक स्वास्थ्यको सधैँ ख्याल गरौ। मनमा अत्याधिक डर, चिन्ता, तनाव बढ्ने जस्ता लक्षणहरू दैनिक जीवनमा देखिए र फरक महसुस भए नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गरौ। मानसिक स्वास्थ्य र परिवारका सदस्यहरूको मानसिक स्वास्थ्यको सधैँ ख्याल गरौ। मनमा अत्याधिक डर, चिन्ता, तनाव बढ्ने जस्ता लक्षणहरू दैनिक जीवनमा देखिए र फरक महसुस भए नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गरौ। मानसिक स्वास्थ्य तथा आफ्नो र परिवारका सदस्यहरूको मानसिक स्वास्थ्यको सधैँ ख्याल गरौ। मनमा अत्याधिक डर, चिन्ता, तनाव बढ्ने जस्ता लक्षणहरू दैनिक जीवनमा देखिए र फरक महसुस भए नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गरौ। मानसिक स्वास्थ्य तथा आफ्नो र परिवारका सदस्यहरूको मानसिक स्वास्थ्यको सधैँ ख्याल गरौ। मनमा अत्याधिक डर, चिन्ता, तनाव बढ्ने जस्ता लक्षणहरू दैनिक जीवनमा देखिए र फरक महसुस भए नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गरौ। मानसिक स्वास्थ्य तथा आफ्नो र परिवारका सदस्यहरूको मानसिक स्वास्थ्यको सधैँ ख्याल गरौ। मनमा अत्याधिक डर, चिन्ता, तनाव बढ्ने जस्ता लक्षणहरू दैनिक जीवनमा देखिए र फरक महसुस भए नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गरौ। मानसिक स्वास्थ्य तथा आफ्नो र परिवारका सदस्यहरूको मानसिक स्वास्थ्यको सधैँ ख्याल गरौ। मनमा अत्याधिक डर, चिन्ता, तनाव बढ्ने जस्ता लक्षणहरू दैनिक जीवनमा देखिए र फरक महसुस भए नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गरौ। मानसिक स्वास्थ्य र परिवारका सदस्यहरूको मानसिक स्वास्थ्यको सधैँ ख्याल गरौ। मनमा अत्याधिक डर, चिन्ता, तनाव बढ्ने जस्ता लक्षणहरू दैनिक जीवनमा देखिए र फरक महसुस भए नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गरौ। मानसिक स्वास्थ्य र परिवारका सदस्यहरूको मानसिक स्वास्थ्यको सधैँ ख्याल गरौ। मनमा अत्याधिक डर, चिन्ता, तनाव बढ्ने जस्ता लक्षणहरू दैनिक जीवनमा देखिए र फरक महसुस भए नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गरौ। मानसिक स्वास्थ्य तथा आफ्नो र परिवारका सदस्यहरूको मानसिक स्वास्थ्यको सधैँ ख्याल गरौ। मनमा अत्याधिक डर, चिन्ता, तनाव बढ्ने जस्ता लक्षणहरू दैनिक जीवनमा देखिए र फरक महसुस भए नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गरौ। मानसिक स्वास्थ्य तथा आफ्नो र परिवारका सदस्य

हरूको मानसिक स्वास्थ्यको सधैँ ख्याल गरौ। मनमा अत्याधिक डर, चिन्ता, तनाव बढ्ने जस्ता लक्षणहरू दैनिक जीवनमा देखिए र फरक महसुस भए नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गरौ। मानसिक स्वास्थ्य तथा आफ्नो र परिवारका सदस्यहरूको मानसिक स्वास्थ्यको सधैँ ख्याल गरौ। मनमा अत्याधिक डर, चिन्ता, तनाव बढ्ने जस्ता लक्षणहरू दैनिक जीवनमा देखिए र फरक महसुस भए नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गरौ। मानसिक स्वास्थ्य आफ्नो र परिवारका सदस्यहरूको मानसिक स्वास्थ्यको सधैँ ख्याल गरौ। मनमा अत्याधिक डर, चिन्ता, तनाव बढ्ने जस्ता लक्षणहरू दैनिक जीवनमा देखिए र फरक महसुस भए नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गरौ। मानसिक स्वास्थ्य तथा आफ्नो र परिवारका सदस्यहरूको मानसिक स्वास्थ्यको सधैँ ख्याल गरौ। मनमा अत्याधिक डर, चिन्ता, तनाव बढ्ने जस्ता लक्षणहरू दैनिक जीवनमा देखिए र फरक महसुस भए नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गरौ। मानसिक स्वास्थ्य तथा आफ्नो र परिवारका सदस्यहरूको मानसिक स्वास्थ्यको सधैँ ख्याल गरौ। मनमा अत्याधिक डर, चिन्ता, तनाव बढ्ने जस्ता लक्षणहरू दैनिक जीवनमा देखिए र फरक महसुस भए नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गरौ। मानसिक स्वास्थ्य र परिवारका सदस्यहरूको मानसिक स्वास्थ्यको सधैँ ख्याल गरौ। मनमा अत्याधिक डर, चिन्ता, तनाव बढ्ने जस्ता लक्षणहरू दैनिक जीवनमा देखिए र फरक महसुस भए नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गरौ। मानसिक स्वास्थ्य तथा आफ्नो र परिवारका सदस्यहरूको मानसिक स्वास्थ्यको सधैँ ख्याल गरौ। मनमा अत्याधिक डर, चिन्ता, तनाव बढ्ने जस्ता लक्षणहरू दैनिक जीवनमा देखिए र फरक महसुस भए नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गरौ। मानसिक स्वास्थ्य तथा आफ्नो र परिवारका सदस्यहरूको मानसिक स्वास्थ्यको सधैँ ख्याल गरौ। मनमा अत्याधिक डर, चिन्ता, तनाव बढ्ने जस्ता लक्षणहरू दैनिक जीवनमा देखिए र फरक महसुस भए नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गरौ। मानसिक स्वास्थ्य र परिवारका सदस्यहरूको मानसिक स्वास्थ्यको सधैँ ख्याल गरौ। मनमा अत्याधिक डर, चिन्ता, तनाव बढ्ने जस्ता लक्षणहरू दैनिक जीवनमा देखिए र फरक महसुस भए नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गरौ। मानसिक स्वास्थ्य तथा आफ्नो र परिवारका सदस्यहरूको मानसिक स्वास्थ्यको सधैँ ख्याल गरौ। मनमा अत्याधिक डर, चिन्ता, तनाव बढ्ने जस्ता लक्षणहरू दैनिक जीवनमा देखिए र फरक महसुस भए नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गरौ। मानसिक स्वास्थ्य र परिवारका सदस्यहरूको मानसिक स्वास्थ्यको सधैँ ख्याल गरौ। मनमा अत्याधिक डर, चिन्ता, तनाव बढ्ने जस्ता लक्षणहरू दैनिक जीवनमा देखिए र फरक महसुस भए नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गरौ। मानसिक स्वास्थ्य तथा आफ्नो र परिवारका सदस्यहरूको मानसिक स्वास्थ्यको सधैँ ख्याल गरौ। मनमा अत्याधिक डर, चिन्ता, तनाव बढ्ने जस्ता लक्षणहरू दैनिक जीवनमा देखिए र फरक महसुस भए नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गरौ। मानसिक स्वास्थ्य तथा आफ्नो र परिवारका सदस्यहरूको मानसिक स्वास्थ्यको सधैँ ख्याल गरौ। मनमा अत्याधिक डर, चिन्ता, तनाव बढ्ने जस्ता लक्षणहरू दैनिक जीवनमा देखिए र फरक महसुस भए नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गरौ। आफ्नो र परिवारका सदस्यहरूको मानसिक स्वास्थ्यको सधैँ ख्याल गरौ। मनमा अत्याधिक डर, चिन्ता, तनाव बढ्ने जस्ता लक्षणहरू दैनिक जीवनमा देखिए र फरक महसुस भए नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गरौ। मानसिक स्वास्थ्य तथा आफ्नो र परिवारका सदस्यहरूको मानसिक स्वास्थ्यको सधैँ ख्याल गरौ। मनमा अत्याधिक डर, चिन्ता, तनाव बढ्ने जस्ता लक्षणहरू दैनिक जीवनमा देखिए र फरक महसुस भए नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गरौ। मानसिक स्वास्थ्य र परिवारका सदस्यहरूको मानसिक स्वास्थ्यको सधैँ ख्याल गरौ। मनमा अत्याधिक डर, चिन्ता, तनाव बढ्ने जस्ता लक्षणहरू दैनिक जीवनमा देखिए र फरक महसुस भए नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गरौ। मानसिक स्वास्थ्य तथा आफ्नो र परिवारका सदस्यहरूको मानसिक स्वास्थ्यको सधैँ ख्याल गरौ। मनमा अत्याधिक डर, चिन्ता, तनाव बढ्ने जस्ता लक्षणहरू दैनिक जीवनमा देखिए र फरक महसुस भए नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गरौ। मानसिक स्वास्थ्य तथा आफ्नो र परिवारका सदस्यहरूको मानसिक स्वास्थ्यको सधैँ ख्याल गरौ। मनमा अत्याधिक डर, चिन्ता, तनाव बढ्ने जस्ता लक्षणहरू दैनिक जीवनमा देखिए र फरक महसुस भए नजिकैको स्वास्थ्य र परिवारका सदस्यहरूको मानसिक स्वास्थ्यको सधैँ ख्याल गरौ। मनमा अत्याधिक डर, चिन्ता, तनाव बढ्ने जस्ता लक्षणहरू दैनिक जीवनमा देखिए र फरक महसुस भए नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गरौ। मानसिक स्वास्थ्य तथा आफ्नो र परिवारका सदस्यहरूको मानसिक स्वास्थ्यको सधैँ ख्याल गरौ। मनमा अत्याधिक डर, चिन्ता, तनाव बढ्ने जस्ता लक्षण

आफ्नो र परिवारका सदस्यहरूको मानसिक स्वास्थ्यको सधैँ ख्याल गरौ। मनमा अत्याधिक डर, चिन्ता, तनाव बढ्ने जस्ता लक्षणहरू दैनिक जीवनमा देखिए र फरक महसुस भए नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गरौ। मानसिक स्वास्थ्य तथा आफ्नो र परिवारका सदस्यहरूको मानसिक स्वास्थ्यको सधैँ ख्याल गरौ। मनमा अत्याधिक डर, चिन्ता, तनाव बढ्ने जस्ता लक्षणहरू दैनिक जीवनमा देखिए र फरक महसुस भए नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गरौ। मानसिक स्वास्थ्य तथा आफ्नो र परिवारका सदस्यहरूको मानसिक स्वास्थ्यको सधैँ ख्याल गरौ। मनमा अत्याधिक डर, चिन्ता, तनाव बढ्ने जस्ता लक्षणहरू दैनिक जीवनमा देखिए र फरक महसुस भए नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गरौ। मानसिक स्वास्थ्य र परिवारका सदस्यहरूको मानसिक स्वास्थ्यको सधैँ ख्याल गरौ। मनमा अत्याधिक डर, चिन्ता, तनाव बढ्ने जस्ता लक्षणहरू दैनिक जीवनमा देखिए र फरक महसुस भए नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गरौ। मानसिक स्वास्थ्य तथा आफ्नो र परिवारका सदस्यहरूको मानसिक स्वास्थ्यको सधैँ ख्याल गरौ। मनमा अत्याधिक डर, चिन्ता, तनाव बढ्ने जस्ता लक्षणहरू दैनिक जीवनमा देखिए र फरक महसुस भए नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गरौ। मानसिक स्वास्थ्य तथा आफ्नो र परिवारका सदस्यहरूको मानसिक स्वास्थ्यको सधैँ ख्याल गरौ। मनमा अत्याधिक डर, चिन्ता, तनाव बढ्ने जस्ता लक्षणहरू दैनिक जीवनमा देखिए र फरक महसुस भए नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गरौ। मानसिक स्वास्थ्य तथा आफ्नो र परिवारका सदस्यहरूको मानसिक स्वास्थ्यको सधैँ ख्याल गरौ। मनमा अत्याधिक डर, चिन्ता, तनाव बढ्ने जस्ता लक्षणहरू दैनिक जीवनमा देखिए र फरक महसुस भए नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गरौ। मानसिक स्वास्थ्य तथा आफ्नो र परिवारका सदस्यहरूको मानसिक स्वास्थ्यको सधैँ ख्याल गरौ। मनमा अत्याधिक डर, चिन्ता, तनाव बढ्ने जस्ता लक्षणहरू दैनिक जीवनमा देखिए र फरक महसुस भए नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गरौ। मानसिक स्वास्थ्य तथा आफ्नो र परिवारका सदस्यहरूको मानसिक स्वास्थ्यको सधैँ ख्याल गरौ। मनमा अत्याधिक डर, चिन्ता, तनाव बढ्ने जस्ता लक्षणहरू दैनिक जीवनमा देखिए र फरक महसुस भए नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गरौ। मानसिक स्वास्थ्य तथा आफ्नो र परिवारका सदस्यहरूको मानसिक स्वास्थ्यको सधैँ ख्याल गरौ। मनमा अत्याधिक डर, चिन्ता, तनाव बढ्ने जस्ता लक्षणहरू दैनिक जीवनमा देखिए र फरक महसुस भए नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गरौ। मानसिक स्वास्थ्य तथा आफ्नो र परिवारका सदस्यहरूको मानसिक स्वास्थ्यको सधैँ ख्याल गरौ। मनमा अत्याधिक डर, चिन्ता, तनाव बढ्ने जस्ता लक्षणहरू दैनिक जीवनमा देखिए र फरक महसुस भए नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गरौ। मानसिक स्वास्थ्य र परिवारका सदस्यहरूको मानसिक स्वास्थ्यको सधैँ ख्याल गरौ। मनमा अत्याधिक डर, चिन्ता, तनाव बढ्ने जस्ता लक्षणहरू दैनिक जीवनमा देखिए र फरक महसुस भए नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गरौ। मानसिक स्वास्थ्य तथा आफ्नो र परिवारका सदस्यहरूको मानसिक स्वास्थ्यको सधैँ ख्याल गरौ। मनमा अत्याधिक डर, चिन्ता, तनाव बढ्ने जस्ता लक्षणहरू दैनिक जीवनमा देखिए र फरक महसुस भए नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गरौ। मानसिक स्वास्थ्य र परिवारका सदस्यहरूको मानसिक स्वास्थ्यको सधैँ ख्याल गरौ। मनमा अत्याधिक डर, चिन्ता, तनाव बढ्ने जस्ता लक्षणहरू दैनिक जीवनमा देखिए र फरक महसुस भए नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गरौ। मानसिक स्वास्थ्य तथा आफ्नो र परिवारका सदस्यहरूको मानसिक स्वास्थ्यको सधैँ ख्याल गरौ। मनमा अत्याधिक डर, चिन्ता, तनाव बढ्ने जस्ता लक्षणहरू दैनिक जीवनमा देखिए र फरक महसुस भए नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गरौ। मानसिक स्वास्थ्य तथा आफ्नो र परिवारका सदस्यहरूको मानसिक स्वास्थ्यको सधैँ ख्याल गरौ। मनमा अत्याधिक डर, चिन्ता, तनाव बढ्ने जस्ता लक्षणहरू दैनिक जीवनमा देखिए र फरक महसुस भए नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गरौ। मानसिक स्वास्थ्य र परिवारका सदस्यहरूको मानसिक स्वास्थ्यको सधैँ ख्याल गरौ। मनमा अत्याधिक डर, चिन्ता, तनाव बढ्ने जस्ता लक्षणहरू दैनिक जीवनमा देखिए र फरक महसुस भए नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गरौ। मानसिक स्वास्थ्य तथा आफ्नो र परिवारका सदस्यहरूको मानसिक स्वास्थ्यको सधैँ ख्याल गरौ। मनमा अत्याधिक डर, चिन्ता, तनाव बढ्ने जस्ता लक्षणहरू दैनिक जीवनमा देखिए र फरक महसुस भए नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गरौ। मानसिक स्वास्थ्य तथा आफ्नो र परिवारका सदस्यहरूको मानसिक स्वास्थ्यको सधैँ ख्याल गरौ। मनमा अत्याधिक डर, चिन्ता, तनाव बढ्ने जस्ता लक्षणहरू दैनिक जीवनमा देखिए र फरक महसुस भए नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गरौ। मानसिक स्वास्थ्य तथा आफ्नो र परिवारका सदस्य

आफ्नो र परिवारका सदस्यहरूको मानसिक स्वास्थ्यको सधैँ ख्याल गरौ। मनमा अत्याधिक डर, चिन्ता, तनाव बढ्ने जस्ता लक्षणहरू दैनिक जीवनमा देखिए र फरक महसुस भए नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गरौ। मानसिक स्वास्थ्य तथा आफ्नो

थाप्नु र परिवारका सदस्यहरूको मानसिक स्वास्थ्यको सधैँ ख्याल गरौ। मनमा अत्याधिक डर, चिन्ता, तनाव बढ्ने जस्ता लक्षणहरू दैनिक जीवनमा देखिए र फरक महसुस भए नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गरौ। मानसिक स्वास्थ्य तथा

नमस्कार, शुभ प्रभात। मानव विकास तथा सामुदायिक सेवा HDCSले सञ्चालनमा ल्याएको आफ्नो एफएम 104.8 मेगाहर्ज इन्टरनेट अनलाइन www.afnoefm.org को प्रसारण सेवामा यहाँलाई हार्दिक स्वागत छ। आज मिति 2083 साल भदौ 27 गते

0: शनिबार तदन अनुसार अङ्ग्रेजी महिना सेप्टेम्बर 12 तारिक सन् 2026। नेपालको उन्नति र सुरक्षा सबैभन्दा महत्त्वपूर्ण छ, यो पृथ्वी नारायण शाहको भनाइ हो। अब तपाईँले समाचार, चेतनामूलक कार्यक्रम र गीत सङ्गीतहरूको साथ राति 9 बजेसम्म हामीलाई सुन्न सक्नुहुनेछ। तपाईँको आजको दिन सुन्दर रहोस्। नमस्कार।
1: आजको वचन आशाको सन्देश नेपालद्वारा प्रकाशित दैनिक उपासना पुस्तिकाबाट आजको सन्देश।
2: साहसपूर्वक प्रार्थना गर्नुहोस्। दोस्रो भाग जयमसी, आज शनिबार सेप्टेम्बर 12 तारिक भदौ 27 गते। आजको बाइबल खण्ड हिब्रूको पुस्तक 10 अध्यायको 19 पदबाट रहेको छ र यहाँ यसरी लेखेको छ, यसकारण भाइ हो, यसुको रगतद्वारा महापवित्र स्थानमा प्रवेश गर्ने साहस हामीलाई हुन्छ। मार्टिन लुथरका फ्रेडरिक माइकोनियस नामकका एक असल मित्र थिए जो मृत्युको मुखसम्मै पुग्ने गरी धेरै बिरामी परे। लुथरले तिनलाई लेखे, म परमेश्वरको नाममा तिमीलाई बाँच्न आदेश दिन्छु, किनकि मलाई अझै पनि चर्च सुधारको काममा तिम्रो आवश्यकता छ। प्रभुले मलाई कहिले यस्तो सुन्न दिनुहुने छैन कि तिम्रो मृत्यु भएको छ, तर तिमी म भन्दा पछिसम्म बाँच्नेछौ। यसैका लागि म प्रार्थना गर्दैछु, यो मेरो इच्छा हो अनि मेरो इच्छा पूरा होस्, किनकि म केवल परमेश्वरको नामको महिमा गर्न खोज्छु। हामी परमेश्वरसँग नम्रतापूर्वक बोल्ने, परमेश्वरको सामु आफूलाई नम्र बनाउने बारे सोच्छौ, तर साहसपूर्वक प्रार्थना गर्ने बारे सोच्दैनौ। तापनि बाइबलले हामीलाई यसो गर्नुपर्छ भन्दछ, यसकारण भाइ हो, यसुको रगतद्वारा महापवित्र स्थानमा प्रवेश गर्ने साहस हामीलाई हुन्छ। साँचो हृदयले विश्वासको सम्पूर्ण भरोसामा हामी परमेश्वरको समीप छौं। हामीले दृढ स्वीकार गरेको आशालाई दोधार नभइकन दरिलोसँग थामिराखौं, किनकि जसले प्रतिज्ञा गर्नुभयो उहाँ विश्वासयोग्य हुनुहुन्छ। त्यसकारण आफ्नो यो भरोसा नत्याग जसमा ठूलो इनामको प्रतिफल छ। परमेश्वरको इच्छा पूरा गर्न र प्रतिज्ञा गरिएको प्रतिफल प्राप्त गर्न तिमीहरूलाई स्थिर रहनु आवश्यक छ। प्रार्थना भनेको परमेश्वरले दिन नचाहनु भएको कुरा दिन उहाँलाई मनाउनु होइन। हामी प्राप्त गर्न तत्पर हुनुभन्दा बढी उहाँ दिन तत्पर हुनुहुन्छ। उहाँ वास्तवमा हामीलाई आशिष दिन अवसरहरू खोज्दै हुनुहुन्छ, किनकि जसका हृदय उहाँप्रति भक्त छन् तिनीहरूलाई सहायता दिन सारा पृथ्वीभरि नै परमप्रभुको दृष्टि रहिरहन्छ। यो कुरा तपाईँले दोस्रो इतिहासको पुस्तक 16 अध्यायको 9 पदमा हेर्न सक्नुहुन्छ। त्यसै कारण साहसपूर्वक प्रार्थना गर्नुहोस् र भरोसा राख्नुहोस् कि परमेश्वरले प्रतिज्ञा गर्नुभएको कुरा पूरा गर्नुहुनेछ। आमेन। परमेश्वरले यहाँहरू सबैलाई धेरै आशिष दिउन्। जय मसीह।
1: आजको वचन नेपालमै सर्वाधिक पढिने र सुनिने दैनिक उपासना पुस्तिका। हाम्रो ठेगाना आशाको सन्देश नेपाल, नखु, ललितपुर।
3: मोबाइल नम्बर 98082048 70।
1: इमेल ठेगाना mos.radioministry@gmail.com।
3: आफू सुन्नुहोस् र आफ्ना मित्रहरूलाई पनि सुन्ने सल्लाह दिनुहोस्।
1: तपाईँको आजको दिन आशिषमय रहोस्। जय मसीह।
4: प्रिय श्रोता,
5: समुदायको हितको लागि आफ्नो एफएम 104 आफ्नै घर।
4: प्रिय श्रोता, अब प्रसारण हुँदैछ TWR नेपालको प्रस्तुति कार्यक्रम येशूको कथा। कार्यक्रम सुनेर आशिषित हुनुहोस्।
6: आदरणीय श्रोता मित्र, जय मसीह अनि नमस्कार। अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम येशूको कथा, जहाँ म तपाईँलाई येशूको बारेमा एउटा कथा सुनाउनेछु। मलाई विश्वास छ कि तपाईँ सधैँ जसो आज पनि तयारीका साथ कथा सुन्नको लागि रेडियो नजिक आइसक्नु भएको छ। ल मित्र, अब हामी कथा सुरु गरौँ है त। प्रिय श्रोता, धेरैजना व्यक्तिहरूको लागि नम्र भनिने शब्द र अगमवक्ता भनिने शब्द एउटै लागु नहुन सक्छ। हामीले विचार गर्न सक्छौँ कि कहिलेकाहीँ ती अगमवक्ताहरू एक उग्र प्रचारक हुन्थे भने कहिलेकाहीँ मानिसहरूको पापको बारेमा न्यायको कुरा गर्दथे
7: अनि त्यही कारणले हामी सोच्न सक्छौँ कि नम्र भनिने शब्द अगमवक्ताहरूमा मेल खाँदैन, तर त्यहाँ सत्यता भन्दा अरू केही हुन सक्दैनथ्यो। अनि सेवकाई चाहिँ येशूको जीवनमा केन्द्रित थियो। उहाँले उजाड स्थानमा शत्रुको सामना गर्नुभयो र विजयी हुनुभयो। उहाँले आफ्ना पहिलो चेलाहरूसँग समय बिताउनुभयो र तिनीहरूको भक्तिलाई देख्नुभयो। अनि उहाँले पानीलाई दाखमध्यमा बदल्नुभयो र यरुसलेममा आश्चर्य कर्महरू गर्नुभयो। इसरायलमा उहाँले अगुवाहरूसँग कुराकानी गर्नुभयो अनि अहिले उहाँ प्रचार गर्दै हुनुहुन्थ्यो अनि उहाँका चेलाहरूले बप्तिस्मा दिँदै थिए र मानिसहरूले उहाँलाई पछ्याइरहेका थिए। युहन्ना चाहिँ सामरियामा यर्दन नदीको पश्चिम किनारतिर थिए, किनकि त्यहाँ पर्याप्त पानी थियो र ठुलो भिडलाई प्रचार गर्न उपयुक्त ठाउँ पनि थियो र धेरैजनालाई बप्तिस्मा पनि दिन सकिन्थ्यो। तर युहन्नाको उपस्थिति जब घट्दो क्रममा थियो र एक नयाँ अगमवक्ता येशूलाई सबैले पछ्याइरहेका थिए। प्रिय मित्र, एक दिन बप्तिस्मा दिने युहन्नाका चेलाहरू एकजना यहुदी साथीसँग शुद्धिकरणको बारेमा छलफल गर्दै थिए। अनि इजरायलमा शुद्धिकरण धेरै नै महत्त्वपूर्ण मानिन्थ्यो। धेरै नियमहरू मन्दिरको लागि र आफ्नो घरको लागि पनि शुद्धिकरणको बारेमा थियो। यो उत्सवले धेरैको निम्ति आशा व्यक्त गर्दथ्यो। अनि युहन्नाको बप्तिस्माले पनि एक प्रकारको शुद्धिकरण जनाउँदथ्यो, ताकि मानिसहरू आइरहेको परमेश्वरको राज्यको निम्ति तयार हुन सकुन्। अनि जसै युहन्नाका चेलाहरू आफ्ना एकजना यहुदी मित्रसँग शुद्धिकरणको बारेमा कुरा गर्दै थिए, तिनीहरूले केही नयाँ कुरा सिके। येशु पनि त्यस पवित्रीकरणको अभ्यासमा हुनुहुन्थ्यो। उहाँले प्रचार गरिरहनु भएको थियो कि मानिसहरूले उहाँलाई हेरिरहेका थिए अनि तिनीहरू उहाँका चेलाहरूद्वारा बप्तिस्मा लिइरहेका थिए। कोही चाहिँ पहिले युहन्नालाई पछ्याएका पनि थिए। तिनीहरूसँगै आफ्ना शिक्षक युहन्नाका आएर भने, युहन्ना गुरुज्यू, यर्दन नदीमा बप्तिस्मा दिनुभएको त्यस व्यक्तिलाई सम्झनुहोस् त जसलाई तपाईँले ख्रिस्ट भन्नुभएको थियो। अहिले सबैजना उहाँ कहाँ आइरहेका छन्। श्रोता मित्र, किन तिनीहरूले युहन्नालाई यी कुराहरू भनिरहेका छन्? के तिनीहरूले जानकारी मात्रै गराइरहेका छन्, अथवा के तिनीहरू युहन्नाको निम्ति ईर्ष्या गरिरहेका छन्? हामी जान्दैनौँ कि किन तिनीहरूले युहन्नालाई यी कुराहरू भने, तर हामी युहन्नाको नम्र

श्रोता, अब हामी योहन्नाले के भने भनेर मनन गरौं। पहिलो, योहन्नाले भने मानिसलाई स्वर्गबाट नदिएसम्म त्यसले कुनै कुरा पाउन सक्दैन। योहन्नाले आफ्ना चेलाहरूलाई यो भनिरहेका छन् कि अघिल्लो महिनाहरूमा जुन सेवकाई उनले गरेका थिए त्यो चाहिँ परमेश्वरबाटको वरदान थियो। योहन्ना ती व्यक्ति थिएनन् जहाँ तिनी उभिरहेका थिए, किनकि उनी धेरै छिटो सफलताको सिँढी चढेका थिए। योहन्ना ती व्यक्ति थिएनन् जुन उनले गरेका थिए, किनकि तिनले शक्ति भएकाहरूलाई पनि हप्काएका थिए। योहन्नाले नम्रतामा र आत्मिक दर्शनमा यो कुरा जानेका थिए कि कुनै पनि व्यक्ति परमेश्वरको अनुग्रह बिना केही पनि गर्न र परमेश्वरको सेवकाईको बोझ पाउन सक्दैन। उनले गरेका कामहरू परमेश्वरद्वारा दिएको कार्य थियो। हामी सबैको लागि यो पाठ छ कि हामीले आफ्नो हृदयको गतिलाई महसुस गर्नै पर्छ। हामीले लिने हरेक सासलाई महसुस गर्नुपर्छ अनि प्रत्येक दिनलाई पनि विचार गर्नुपर्छ कि हामी स्वर्गीय वरदानले बाँचेका छौँ। हामीले पाएका हरेक सफलताहरू, हाम्रो कामको बढुवाहरू, अफिसमा पाएका सम्मानहरू सबै नै परमेश्वरको अनुग्रह हो। कुनै पनि व्यक्तिलाई स्वर्गबाट नदिएसम्म उसले केही पनि पाउन सक्दैन। अनि हामी सबैजना जो मण्डलीमा सेवकाईमा छौँ, ती सबै कुराहरू परमेश्वरबाट दिएको उपहार मात्रै हुन्। कुनै पनि व्यक्तिले माथिबाट नदिएसम्म केही पनि पाउन सक्दैन, अनि हामी हाम्रो कष्टता यो चाहिँ बिर्सन्छौँ। दोस्रो कुरा, योहन्नाले भने म ख्रिस्ट होइन तर म उहाँभन्दा अगाडि पठाइएको हुँ भन्ने मेरो गवाही तिमीहरू आफैले दिन्छौ। म ख्रिस्ट होइन, अनि यदि म ख्रिस्ट होइन भने यो संसारमा म महत्त्वपूर्ण व्यक्ति पनि होइन। म महत्त्वपूर्ण व्यक्ति हुन सकौँला, मेरो भूमिका छ होला, मेरो कार्य छ होला, तर पनि म ख्रिस्ट होइन। अनि जीवन मेरो वरिपरि परिभ्रमण गरिरहेको छैन, यो उहाँको वरिपरि परिभ्रमण गर्छन्, अनि म उहाँभन्दा अगाडि नै पठाइएको थिएँ। प्रिय श्रोता, केही वर्ष अगाडि एकजना पास्टरले लेखेको पुस्तक धेरै सङ्ख्यामा बिक्री भयो। यो परमेश्वरद्वारा चलाइएको थियो, अनि मानिसहरूले भुल्नै नसक्ने गरी त्यो पुस्तकको पहिलो लाइनमा यसरी लेखिएको थियो, यो हाम्रो बारेमा होइन, कतिको सत्य जीवन हाम्रो बारेमा होइन, जीवन चाहिँ परमेश्वर र उहाँका ख्रिस्टका बारेमा हो, जीवन उहाँको योजनाको बारेमा हो, जीवन उहाँको महिमाको बारेमा हो, अनि जीवन उहाँको बारेमा हो, अनि हरेक कुराहरू उहाँको वरिपरि घुम्दछ, न कि हाम्रो वरिपरि। तेस्रो कुरा, योहन्नाले इजरायलमा दैनिक जीवनमा प्रयोग हुने उदाहरण प्रयोग गरे। जससँग दुलही छ, दुलहा त्यही हो। दुलहाको मित्र जो उसको छेउमा खडा हुन्छ, उसको स्वर सुनेर अत्यन्त आनन्दित हुन्छ। यसकारण मेरो आनन्द अब पूर्ण भएको छ। यो यहुदी विवाहमा थियो, अनि अवश्य पनि जहाँ दुला हुन्छ त्यही दुलासँगै दुलही पनि हुन्छ। सबैभन्दा महत्त्वपूर्ण कुरा चाहिँ दुलहाको मित्र हो, जहाँ दुलासँगै हुन्छ। हाम्रो सबैभन्दा असल मित्र झैँ हुन्छ, अनि विवाहमा जब दुईजना विवाहित जोडीसँगै हुन्छन् त्यस बेला दुलहाको मित्र आनन्दित हुन्छ। यहाँ येशु दुलहा हुनुहुन्थ्यो, अनि परमेश्वरको शुद्ध भएका मानिसहरू चाहिँ दुलहीहरू थिए, अनि योहन्ना चाहिँ दुलहाका मित्र थिए। त्यो उत्सवको मुख्य अतिथि जसले हरेकलाई भनिरहेका थिए कि यता हेर्नुहोस्, अनि यही असल कामले गर्दा नै दुलहाको साथी मित्र चाहिँ आनन्दित हुन सक्थे। अनि ठिक यही नै योहन्नाले भने मेरो आनन्द अब पूर्ण भएको छ। चौथो, योहन्नाले भने उहाँ बढ्नु तर म चाहिँ घट्नु आवश्यक छ। येशूको सेवकाई बढ्नु नै पर्छ। यदि उहाँ मसीह हुनुहुन्छ भने म विश्वस्त छु कि सबैको ध्यान उहाँमा नै हुनुपर्छ, अनि उहाँ परमेश्वरको थुमा हुनुहुन्छ तर म होइन। उहाँ संसारको उद्धारकर्ता हुनुहुन्छ तर म होइन। अनि इसरायलमा के भइरहेको थियो भन्दा बढी अरू केही थिएन। उहाँ जातिहरूलाई आफै भेला गराउँदै हुनुहुन्छ। सबै मानिसहरूले उहाँलाई पछ्याउने छन् तर मलाई होइन। उहाँ बढ्नु नै पर्छ अनि त्यसकारणले म घट्नु आवश्यक छ। मैले आफ्नो कार्य पुरा गरेको छु अनि अहिले उहाँ गर्न गइरहनु भएको छ। एक कुरा यहाँ अचम्म हुन्थ्यो। एक कुरा
यहाँ अचम्म हुन्थ्यो होला यदि योहन्नाले यसरी

भनेको भए, अनि तिमीहरू अझसम्म मेरो वरिपरि किन झुम्मिरहेका छौ? किन तिमीहरू उहाँलाई पछ्याउन जान्नौ? हामी जान्दैनौ कि योहन्नाले भने कि भनेनन्, तर यी कुराहरूले यति अर्थ बुझाउँदछ।

आइलालाई पछ्याउनु पर्दछ। पृथ्वीबाट आउनुहुने सबैभन्दा उच्च हुनुहुन्छ। पृथ्वीबाट हुने पृथ्वीकै हो र पृथ्वीकै कुरा बोल्दछ। स्वर्गबाट आउनुहुने सबैभन्दा उच्च हुनुहुन्छ। उहाँले जे देख्नुहुन्छ र सुन्नु भएको छ त्यसको गवाही उहाँ दिनुहुन्छ। तर उहाँको गवाही कसैले ग्रहण गर्दैन। जसले उहाँको गवाही ग्रहण गरेको छ त्यसले परमेश्वर सत्य हुनुहुन्छ भन्ने कुराको प्रमाण दिन्छ। किनभने जसलाई परमेश्वरले पठाउनु भयो त्यसले परमेश्वरका वाणी बोल्दछ। किनकि परमेश्वरले बिना नाप पवित्र आत्मा दिनुहुन्छ। पिताले पुत्रलाई प्रेम गर्नुहुन्छ र सबै थोक उहाँकै हातमा दिनुभएको छ। जसले पुत्रमाथि विश्वास गर्छ त्यसित अनन्त जीवन छ। जसले पुत्रको आज्ञा पालन गर्दैन त्यसले जीवन देख्ने छैन, तर परमेश्वरको क्रोध त्यसमाथि रहिरहन्छ। यी वचनहरूमा हामीले किन युहन्नाको पाइलालाई पछ्याउनु पर्दछ भनेर धेरै कारणहरू पाउन सक्दछौँ। याद गर्नुहोस्, उहाँ बढ्नुपर्छ तर हामी होइन। उहाँ दुला हुनुहुन्छ, हामी होइनौँ। उहाँ ख्रिस्ट र उद्धारकर्ता हुनुहुन्छ, हामी होइनौँ। तर यी अन्तिम वचनहरूमा हामीलाई के पाठ छ त? श्रोता मित्र, पहिलो पाठ, हामी जान्न सक्छौँ कि येशू सबैभन्दा माथि ख्रिस्ट हुनुहुन्छ। उहाँ स्वर्गबाटको हुनुहुन्छ, हामी चाहिँ पृथ्वीका हौँ। उहाँ अनन्त र महिमित हुनुहुन्छ, हामीहरू सीमित छौँ र धुलोबाट बनिएका हौँ। उहाँ कुनै पनि दार्शनिक भन्दा बुद्धिमान हुनुहुन्छ। उहाँ कुनै पनि शिक्षक भन्दा सिपालु हुनुहुन्छ। उहाँ कुनै पनि अगमवक्ता भन्दा बढी दर्शन देख्ने हुनुहुन्छ। अनि उहाँ कुनै पनि स्वर्गदूत भन्दा बढी महिमित हुनुहुन्छ। उहाँले आफ्नो सेवकाई चाहिँ सुरु गर्नु भएन जब उहाँ इजरायलमा प्रचार गर्दै हुनुहुन्थ्यो। उहाँले सुरुवात गर्नु भएन जब उहाँले पानीलाई दाखमध्यमा परिणत गर्नुभएको थियो। उहाँले यो सुरु गर्नुभएको थिएन जब उहाँले आफ्नो पहिलो चेलाहरूलाई भेट्नुभयो। उहाँले यो सुरु गर्नु भएन जब उहाँले शत्रुलाई भेट्नुभयो र उजाड स्थानमा विजयी हुनुभयो। उहाँले यो सुरु गर्नु भएन जब उहाँले एर्दन नदीमा बप्तिस्मा लिनुभयो। उहाँमा कुनै सुरुवात थिएन, उहाँ सधैँ रहिरहनुहुन्थ्यो। अनि उहाँले आफ्नो शारीरिक बुवा आमाबाट आफ्नो जीवन ग्रहण गर्नु भएन, तर उहाँले आफ्नो स्वर्गीय पिताबाट आफ्नो अनन्त जीवन ग्रहण गर्नुहुन्छ। किनकि उहाँ स्वर्गबाटको हुनुहुन्छ र उहाँ सबैभन्दा माथिको हुनुहुन्छ। अनि जसै युहन्नाले यी सबै कुराहरू जाने, उनले येशूको महानताको अघि आफूलाई नम्र पारे। अनि हामी पनि उहाँको अगाडि आफूलाई नम्र पार्नु नै पर्छ। दोस्रो, येशू विश्वासयोग्य हुनुहुन्छ। यसरी लेखिएको छ, उहाँले जे देख्नुभयो र सुन्नुभएको छ त्यसको गवाही उहाँ दिनुहुन्छ। उहाँले जे देख्नुभयो र सुन्नुभएको छ त्यसको गवाही उहाँ दिनुहुन्छ। तर उहाँको गवाही कसैले ग्रहण गर्दैन। श्रोता, के तपाईँ सम्झनुहुन्छ कि निकोदेमसलाई येशूले के भन्नुभएको थियो? मैले तिमीहरूलाई पृथ्वीका कुरा भने र तिमीहरू विश्वास गर्दैनौ, त तिमीहरूलाई स्वर्गको कुरा बताए भने कसरी विश्वास गर्न सक्छौ? अनि यही नै येशूले यहाँ गर्नुभयो। जे उहाँले पिताबाट सुन्नु र देख्नु भएको छ त्यसैको बारेमा भन्नुभयो। येशू अरू शिक्षकहरू जस्तो हुनुहुन्न थियो जसले अरूको कहानीहरू बताउने गर्दथे। येशूले उहाँको वचन सिधै परमेश्वरबाट पाउनु भएको थियो। येशूले स्वर्गबाट ज्ञान पाउनु भएको थियो जुन कसैले पनि पाउन सक्दैन। अनि येशूले मानिसहरूलाई सत्य परमेश्वरको बारेमा बताउँदै हुनुहुन्थ्यो। अनि परमेश्वरको चाहना पृथ्वीमा राज्य गर्नु र नयाँ जन्मद्वारा मानिसहरूलाई उहाँको राज्यमा ल्याउनु थियो। तर दुर्भाग्यको कुरा, धेरैले उहाँको गवाहीलाई इन्कार गरे। धेरैजनाले उहाँको कुरा सुनेनन्। परमेश्वर आफ्नो प्रतिज्ञामा विश्वासयोग्य हुनुहुन्थ्यो अनि यही कुरा अगमवक्ताहरूले भने झैँ हुन आइरहेको थियो। अनि यही नै दोस्रो कारण थियो कि किन नम्रतामा युहन्नाको पाइला पछ्याउनु पर्छ। येशू नै एकमात्र सत्यको वचन हुनुहुन्छ। अनि तेस्रो कारण चाहिँ, येशू नै त्यो व्यक्ति हुनुहुन्छ जसले आत्मा दिनुहुन्छ। युहन्नाले यसको बारेमा भनेका थिए। जब युहन्नाले उजाड स्थानमा प्रचार गरे, उनले भने, उहाँ एकजना आउँदै हुनुहुन्छ जो मभन्दा शक्तिशाली हुनुहुन्छ र म उहाँको घोडाको जुत्ताको डोरी फुकाल्न योग्यको छैन। म तिमीहरूलाई पानीले बप्तिस्मा दिँदैछु, तर उहाँले तिमीहरूलाई पवित्र आत्माले बप्तिस्मा दिनुहुनेछ। प्रिय श्रोता,
पवित्र आत्मा यही कुरा नै परमेश्वरको मानिसहरूलाई आवश्यक थियो। हो, तिनीहरूले अगमवक्ता चाहे, तर तिनीहरूलाई आफ्नो जीवनमा परमेश्वरको आत्माको धेरै आवश्यकता थियो। अनि यही नै पुराना अगमवक्ताहरूले भनेका थिए। योएल अगमवक्ताले यसरी भनेका छन्, त्यसपछि म मेरो आत्मा सबै मानिसहरूमाथि खनाइदिनेछु। तिमीहरूका छोराछोरीहरूले अगमवाणी बोल्नेछन्, तिमीहरूका बुढापाकाहरू स्वप्नदर्शी हुनेछन्, र तिमीहरूका युवकहरूले दर्शन देख्नेछन्। ती दिनमा मेरा सेवकहरू पुरुष र स्त्रीहरू दुवैमाथि म आफ्ना आत्मा खन्याउनेछु। अनि यसैले भन्दछन्, माथिबाट हामी माथि आत्मा नखन्याइन्जेलसम्म र मरुभूमि मलिलो खेतबारी वन जस्तो नबनुन्जेलसम्म, र किनकि म सुकेको जमिनमा पानी र भूमिमा खोलाहरू खनाइदिनेछु, र मेरो वंशमाथि मेरो आत्मा खन्याउनेछु, र मेरो सन्तानलाई आशिष दिनेछु। तिनीहरू चौरमा उम्रेका घाँस जस्ता, बग्ने खोलाको नजिक उम्रेका लहरे पिपल जस्ता हुनेछन्। प्रिय श्रोता मित्र, अनि यही नै हामी जान्दछौँ कि येशूले परमेश्वरको वचनमा भन्नुभएको कुरा यही नै हो, किनभने उहाँ त्यही हुनुहुन्छ जसले अघिल्ला अगमवक्ताहरूले भने झैँ पवित्र आत्मा दिनुहुन्छ। हामी आत्मा दिन सक्दैनौँ, तर येशूले सक्नुहुन्छ। हामी हाम्रो रणनीति, योजना, प्रविधिहरू र आफ्नै सिद्धान्तहरू बनाउन सक्छौँ, तर परमेश्वरको आत्मा बिना यसले केही मूल्य राख्दैन। तिनीहरू मुर्दा तुल्य हुनेछन्, अनि परमेश्वरको आत्माले मात्र जीवन दिन्छ। हामी हाम्रो सबै प्रशंसा र महिमा र हाम्रो ध्यान उहाँलाई दिनुपर्छ, किनकि उहाँले मात्र मानिसहरूलाई जीवनको आत्मा दिनुहुन्छ। अनि यही नै मानिसहरूलाई सबैभन्दा बढी चाहिन्छ, जुन जीवनको आत्मा हो। अनि हामीले किन योहन्नाको नम्रताको उदाहरणलाई पछ्याउनु पर्छ भन्ने कारण मध्ये चौथो कारण यहाँ छ। श्रोता मित्र, पिताले आफ्नो पुत्रलाई प्रेम गर्नुहुन्छ र सबै थोक उहाँको हातमा दिनुभएको छ। अनि माथिबाट पिताले आफ्नो पुत्रलाई प्रेम गर्नुहुन्छ। हो, परमेश्वरले तपाईँलाई पनि प्रेम गर्नुहुन्छ, तर सबैभन्दा माथि पिताले पुत्रलाई प्रेम गर्नुहुन्छ। उहाँ परमेश्वरको आँखाको नानी हुनुहुन्छ। उहाँ पिताको सबैभन्दा प्यारो हुनुहुन्छ। उहाँ त्यही हुनुहुन्छ जो परमेश्वरको हृदयमा सधैँ बास गर्नुहुन्छ। अनि जब अनन्त परमेश्वरको पुत्र मानिसको रूपमा आउनुभयो, परमेश्वर पिताले उहाँलाई प्रेम गर्न छोड्नु भएन, तर प्रेम गरिरहनुभयो। प्रिय मित्र, हामी यतातिर ध्यान दिएको चाहन्छौँ कि हामी मानिसहरूलाई हामीतिर हेरेको चाहन्छौँ कि हामी मानिसहरूले हामी महान छौँ भनेर सोचेको चाहन्छौँ कि हामी जीवनलाई हाम्रो वरिपरि घुमिरहेको चाहन्छौँ। यहाँ योहन्नाको नम्रताको उदाहरण पछ्याउने पाँचौँ कारण छ। पिताले सबै थोक येशूको हातमा दिनुभएको छ। सबै कुरामा नै छ, किनकि उहाँ सृष्टिकर्ता हुनुहुन्छ, तर अहिले दोब्बर उहाँसँग सम्बन्धित छ, किनकि उहाँ उद्धारकर्ता हुनुहुन्छ र उहाँले क्रुसमा आफ्नो रगतद्वारा सबै थोक किन्नु भएको छ। उहाँमा सबै थोक छ। उहाँसँग स्वर्ग र पृथ्वीका सबै अधिकार छ। स्वर्गीय शक्तिहरू उहाँमा घुँडा टेक्दछन्। उहाँको अनुमति बिना आत्मिकी संसारमा र भौतिक संसारमा केही पनि कुरा भएन। उहाँको नाउँ सबै नाउँभन्दा उच्च छ। स्वर्गमा सबै स्वर्गदूतहरूले उहाँको आराधना गर्दछन्। उहाँ सबै थोकले भरिनु भएको छ। प्रिय श्रोता मित्र, यही कारणले नै मानिसहरू योहन्नालाई छोडेर येशूतिर गइरहेका थिए, होइन र? सबै थोक उहाँको हो। हामीहरू पनि उहाँकै हौ, अनि हामी पनि येशूलाई पछ्याउने त्यो भिडको हिस्सा हुनुपर्छ। अनि अर्को कारण चाहिँ यहाँ छ, यो वचन सुन्नुहोस्। जसले उहाँमाथि विश्वास गर्दछ त्यससँग अनन्त जीवन छ, तर जसले पुत्रको आज्ञा पालन गर्दैन त्यसले जीवन देख्ने छैन, तर परमेश्वरको क्रोध त्यसमाथि रहिरहन्छ। येशू नै त्यही हुनुहुन्छ जससँग हाम्रो निम्ति अनन्त जीवन छ। हामी संसारको उद्धारकर्ता होइनौ, येशू संसारको उद्धारकर्ता हुनुहुन्छ। हामी पृथ्वीका प्रभु होइनौ, तर उहाँ पृथ्वीका पनि प्रभु हुनुहुन्छ। हामी जीवन दिनेहरू होइनौ, तर उहाँ जीवन दिने व्यक्ति हुनुहुन्छ। अनि उहाँले मात्रै हामीलाई परमेश्वरको क्रोधबाट बचाउन सक्नुहुन्छ। उहाँ हाम्रो उद्धारकर्ता हुनुहुन्छ। उहाँ हाम्रो ढाल हुनुहुन्छ। उहाँ हाम्रो जीवन हुनुहुन्छ। अनि उहाँले हामीलाई क्रोधबाट बचाउनुहुन्छ। प्रिय श्रोता, जब येशूले आफ्ना चेलाहरूसँग कुराकानी गरेर सिद्ध्याउनु भयो, हामीलाई थाहा छैन कि त्यसपछि उनीहरूले के गरे।
सायद धेरै जनाले योहन्नालाई छोडे र येशूलाई पछ्याए। उनी त उजाड स्थानमा परमेश्वरको मार्ग तयार गर्ने एक आवाज मात्रै थिए। अनि अहिले प्रभु आउनु भएको थियो, उनको हृदय अहिले शान्त भएको थियो। अनि टाढाबाट एउटा आवाज सुनिरहेको थियो, घोडाहरूको टकटक आवाज, सिपाहीहरू आउँदै थिए, हेरोदका सिपाहीहरू। तर अगमवक्ता योहन्ना, एक नम्र अगमवक्ता, मुस्कुराए मात्रै। उनी जान्दथे कि उनको कार्य अब सिद्धिएको थियो। उनी अवश्य घट्नु नै पर्छ, तर येशू बढ्नुपर्छ। योहन्ना रोकिन सक्दथे, तर येशूलाई कसैले पनि रोक्न सक्दैनथ्यो। अनि अन्तिममा योहन्नाले चिच्याए, पश्चाताप गर, परमेश्वरको राज्य हातैमा छ, पश्चाताप गर, परमेश्वरको राज्य नजिक आएको छ। प्रिय श्रोता मित्र, आजको कथा यही नै समाप्त भएको छ। परमेश्वरले आजको कथा सुनाइबाट तपाईँहरू सबैलाई आशिष दिनुभएको होस्।

0: प्रिय श्रोता, तपाईहरुले अहिले सुन्दै हुनुहुन्थ्यो TWR नेपालद्वारा सञ्चालित रेडियो कार्यक्रम येशूको कथा। आजको कार्यक्रम कस्तो लाग्यो? तपाईँको सुझाव, सल्लाह र प्रतिक्रियाको लागि हामी आशा गर्दछौँ। साथै अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम येशूको कथा, जीपीओ बक्स नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ, नेपाल। साथै हाम्रो इमेल ठेगाना twrnepal.radio@gmail.com। हामीलाई 9813300690 एसएमएस वा फोन पनि गर्न सक्नुहुन्छ। यसै गरी तपाईँले हाम्रो वेबसाइटमा गएर हाम्रो कार्यक्रमहरू सुन्न र अन्य गतिविधिको बारेमा हेर्न पनि सक्नुहुन्छ। हाम्रो वेबसाइट यस प्रकार छ: www.twrnepal.com र फेसबुकमा लगइन गरी TWR नेपाल टाइप गरेर पनि हेर्न सक्नुहुन्छ। हवस् त मित्र, आजलाई हामी बिदा चाहन्छौँ। अर्को कार्यक्रममा पूर्ण भेट हुनेछौँ। तबसम्मका लागि बिदा चाहन्छौँ। जय मसीह।
1: समुदायको हितका लागि आफ्नो एफएम 104.4 आफ्नो घर
2: आदरणीय श्रोता, हजुरलाई यस रेडियो कार्यक्रम मुक्तिको बाटोमा स्वागत। साथै जय मसीह। श्रोता, यो कार्यक्रम तपाईँहरूले हरेक हप्ता शनिबार 5:30 आफ्नो एफएम 104.8 MHz सुन्दै आइराख्नु भएको छ। र आज म कार्यक्रम प्रस्तुता राधिका विश्वकर्मा तपाईँहरूसँग कुराकानी गर्नलाई तपाईँहरूको रेडियो सेटमा उपस्थित भइसकेकी छु र म आशा गर्छु हजुरहरूले सुनेर साथ दिनुहुनेछ। र कार्यक्रमको अन्तमा मेरो ठेगाना दिने नै छु। अहिलेलाई भने सुनौ एउटा सुमधुर भजनलाई।

श्रोता, अहिलेको समयलाई हामी हेर्छौँ भने हामी देख्न सक्छौँ कि मानिसहरूको बीचमा प्रेम सेलाउँदै गएको छ। मानिस यति क्रूर भइसक्यौँ कि कसैको हत्या हिंसा हाम्रो लागि एकदमै साधारण भइसक्यो। हामी जुन प्रकारले पहिला पहिला हत्या हिंसाको बारेमा सुन्दाखेरि डराउँथ्यौँ अथवा हामी एकदमै उनीहरूप्रति प्रेमको भावना देखाउँथ्यौँ, अहिलेको समयमा हेर्छौँ भने ती सबै हामीबाट हट्दै गएको छ। तर आज हामी बाइबलबाट हेर्नेछौँ कि परमेश्वरले प्रेमको बारेमा हामीलाई के सिकाउनुहुन्छ। तब बाइबलमा हामीलाई प्रेमको बारेमा सिकाएका कुराहरू के छन्? मत्ती 22:37-38 यस्तो लेखिएको छ, उहाँले तिनलाई भन्नुभयो, तैले परमप्रभु आफ्नो परमेश्वरलाई आफ्नो सारा हृदयले, आफ्नो सारा प्राणले र आफ्नो सारा समझले प्रेम गर्नु। महान र प्रथम आज्ञा यही हो, दोस्रो पनि त्यस्तै छ, तैले आफ्नो छिमेकीलाई आफैलाई जस्तै प्रेम गर्नु। श्रोता, यो पदहरूले हामीलाई सिकाउँछ कि यदि हामीले परमेश्वरलाई प्रेम गर्छौँ र उहाँको आज्ञा पालन गर्छौँ भने हामीले परमेश्वरलाई हाम्रो सबै थोकले प्रेम गर्नुपर्छ। साथै हामीले आफैले आफैलाई जति प्रेम गर्छौँ नि त्यति नै हाम्रो वरिपरि रहेका मानिसलाई पनि प्रेम गर्नुपर्ने हुन्छ। कारण हामी शब्दमा त धेरै पटक भन्छौँ, मेरो छरछिमेकमा रहेकालाई, मेरो छिमेकीहरूलाई म प्रेम गर्छु, हाम्रो सबैभन्दा ठुलो पाटो के हो भन्दै गर्दा हामी भन्न चाहिँ भन्छौँ कि म परमेश्वरलाई प्रेम गर्छु, तर हाम्रो छरछिमेकमा रहेका मानिसहरूप्रति चाहिँ घृणाको भावना हुन्छ। तर यदि हामी आफ्नो छिमेकीलाई वा वरिपरि रहेका मानिसलाई प्रेम गर्न सक्दैनौँ भने हामी अदृश्यमा रहनुभएको हाम्रो परमेश्वरलाई पनि प्रेम गर्न सक्दैनौँ। जस्तै हामीलाई पहिलो योहन्ना 4:20-21 भन्दछ, यस्तो लेखिएको छ, यदि कसैले म परमेश्वरलाई प्रेम गर्छु भन्छ तर आफ्नो भाइलाई घृणा गर्छ भने त्यो झुटो हो, किनकि आफूले देखेको आफ्नो भाइलाई नै प्रेम नगर्नेले नदेखेको परमेश्वरलाई प्रेम गर्न सक्दैन। हामीले उहाँबाट यो आज्ञा पाएका छौँ कि जसले परमेश्वरलाई प्रेम गर्छु भन्छ त्यसले आफ्नो भाइलाई पनि प्रेम गर्छ। श्रोता, हाम्रो परमेश्वरप्रतिको विश्वास चाहिँ आज हाम्रो व्यवहारद्वारा प्रकट हुन्छ। यदि हामी परमेश्वरको अगाडि नम्र र दयालु स्वभावको अथवा दयाले भरिएका हुन्छौँ तर आफ्नो वरिपरि भएका मानिसहरूप्रति चाहिँ घृणाको भावना अनि एकदमै क्रूरताको भावना राख्छौँ भने हामीले साँचो प्रकारले परमेश्वरलाई प्रेम गरेका हुँदैनौँ अनि हाम्रो विश्वासमा पनि हामी कमजोर हुन्छौँ। जसरी यो पदहरूले हामीलाई बताएको छ कि यदि कसैले परमेश्वरलाई प्रेम गर्छु भन्छ तर आफ्नो भाइलाई प्रेम गर्दैन भने त्यो चाहिँ झुटो हो। अनि आज वचनको खण्डहरूले हामीलाई स्पष्ट रूपमा यो कुरा बताएको छ। यसै गरी पहिलो योहन्नाकै 3:16 यस्तो लेखिएको छ, प्रेम के हो भने हामी यसैबाट थाहा पाउँछौँ कि उहाँले हाम्रो निम्ति आफ्नो प्राण दिनुभयो र हामीले पनि आफ्नो दाजुभाइहरूका निम्ति आफ्नो प्राण दिनुपर्छ। आज हामीलाई यो खण्डहरूले बताउँदछ कि हाम्रो प्रेम चाहिँ हाम्रो छरछिमेकमा रहेका, हाम्रो वरिपरि रहेका मानिसहरूप्रति कति गहिरो हुनुपर्दछ। त हामीलाई ख्रिस्टले गर्नुभएको प्रेम हामी योहन्ना 3:16 देख्न सक्छौँ, जुन प्रेम चाहिँ उहाँले आफ्नै पुत्रलाई हाम्रो निम्ति दिएर अनि ख्रिस्टले आफ्नो प्राण हाम्रो निम्ति एउटा पापको बलिदानको रूपमा चढाएर आफ्नो प्रेमलाई प्रकट गर्नुभएको छ। अनि यसै गरी हामीलाई पहिलो योहन्नाको 3:16 पनि सिकाउँछ कि त्यही प्रकारको प्रेम चाहिँ हामीले हाम्रो छिमेकीलाई गर्न जरुरी छ। यो वास्तविकता हो कि हामीले ख्रिस्टले जसरी हाम्रो छिमेकीको निम्ति प्राण दिन सक्दैनौँ, तर यो पदले हामीलाई भन्न खोजेको चाहिँ के छ भने हाम्रो प्रेम पनि त्यस्तै प्रकारको निस्वार्थ हुनुपर्छ। हामीले चाहिँ कुनै प्रकारको स्वार्थको भावना चाहिँ
हाम्रो छरछिमेकप्रति राख्नु हुँदैन। अनि यदि हाम्रो छरछिमेकमा रहेका मानिसहरूको जीवनमा चाहिँ त्यस्तो कठिन परिस्थिति आउँछ जहाँ उनीहरू उक्सनै सक्दैनन् भने हामीले हाम्रो दिलो ज्यानले उनीहरूलाई सघाउनु पर्ने हुन्छ। जुन प्रकारको प्रेम चाहिँ हामीलाई बाइबलले सिकाएको छ त्यो प्रकारको प्रेम चाहिँ यो प्रेम हो। अनि यो प्रेमले चाहिँ हरेक पटक हाम्रो जीवनबाट ख्रिस्टको प्रेमलाई झल्काउँदछ। श्रोता, आज हामीले शब्दमा मात्रै भनेको प्रेमले चाहिँ कसैको जीवनमा अथवा हृदयमा काम गर्न सक्दैन। आज धेरै मानिसहरू अशान्तिमा अनि धेरै मानिसहरू प्रेमको खोजीमा हुनुहुन्छ अनि त्यो प्रेम चाहिँ कुनै प्रकारको व्यभिचारमा मिसिएको होइन, तर एउटा आफ्नोपन भएको, एउटा दिदीले भाइलाई गरे जस्तै, एउटा बहिनीले दिदीलाई गरे जस्तै प्रेम। अनि त्यो दिदी बहिनीमा भएको प्रेम पनि निस्वार्थ प्रकारको हुनुपर्छ। श्रोता, हामी यो पदबाट पनि थाहा गर्न सक्छौँ कि हाम्रो प्रेम पनि हाम्रो छिमेकीको लागि निस्वार्थ वा कुनै कुराको आशा नराखिकन गर्नुपर्ने प्रकारको हुनुपर्छ। कारण आज हाम्रो समाजमा हेर्छौँ भने सबैले सबैलाई स्वार्थ वा आशा राखेको प्रेम गर्दछौँ, जहाँ हरेक वास्ता, हरेक दया, हरेक प्रेमहरूमा केही स्वार्थ लुकेको हुन्छ र अन्तत त्यो आशा, त्यो स्वार्थ पुरा नहुँदा हामी निराशाले भरिन्छौँ, साथै हाम्रो हृदय चाहिँ उहाँहरूप्रति एकदमै क्रूर हुँदै जान्छ। अनि यो चाहिँ हामी आफैले चाहेर पनि होइन, तर जुन आशा हामीले राख्यौँ त्यो आशा चाहिँ निराशामा परिवर्तन भएको कारणले हो। तर आज हामी हेर्छौँ भने वचनहरूबाट परमेश्वरले हामीलाई सिकाउँदै हुनुहुन्छ कि हामीले चाहिँ आफ्नो छिमेकीलाई आफैलाई झैँ प्रेम गर्नुपर्छ। जसरी हामीले आफ्नो लागि केही गर्छौँ भने हामी आफैबाट केही पनि आशा राख्दैनौँ नि, होइन? जब हामी खान्छौँ हामी चाहिँ हाम्रो शरीरबाट केही पनि आशा राख्दैनौँ, हामी चाहिँ आफ्नो प्रेम आफैप्रति देखाएर गर्छौँ। अनि आज हाम्रो त्यही प्रकारको प्रेम चाहिँ हाम्रो छिमेकीप्रति हुन आवश्यक छ। श्रोता मित्र, कुराकानी गर्दा गर्दै मलाई समयले बिदा दिनै लागेको छ, यसैले हामी आजको विषयलाई यतिकैमा राख्छौँ र यतिन्जेल सुनेर साथ दिनुभएकोमा हजुरहरूलाई मेरो हृदयदेखि धन्यवाद। र कार्यक्रम सुनी सल्लाह, सुझाव र प्रतिक्रियाको लागि मेरो ठेगाना हो विश्वकर्मा@radhika56@gmail.com, साथै लोगोस कम्युनिटी चर्च, सिद्धिचरण नगरपालिका 11 र मैलो डाँडा ओखलढुङ्गा। अन्तमा आजको कार्यक्रम प्रायोजन गर्नुहुने प्रशंसा चर्च धापासी काठमाडौँ र लोगोस कम्युनिटी चर्च र माइलो डाँडा ओखलढुङ्गालाई धन्यवाद। र अर्को हप्ता भेट्ने आशा गर्दै म कार्यक्रम प्रस्तुता राधिका विश्वकर्मा बिदा हुन्छु। जयमसी परमेश्वरको शान्ति हामी सबैसँग रहेको होस्।